0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 28 गते आइतबार, सन् 2026 सेप्टेम्बर 13 तारीक भदौ शुक्ल पक्षको द्वितीय तिथि, आज तीजको दर खाने दिन।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णभीरको सड़क खोलिँदै गल्छी रसुवागढ़ी सड़कको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि रसुवागढ़ी नाका जोडिने।
0: 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए। भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
1: कांग्रेसमा खड्का।

0: पक्षका नेता महाधिवेशनमा भाग लिने देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
1: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड, मध्य पूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
0: र एसएससी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनोट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
2: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
2: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
2: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2165-96-617,
2: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
4: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
5: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
6: ताजा पृथ्वी, ताजा दायित्व।
4: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोम जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौं।
5: आयोजक धरपझोम गाउँपालिका जोमसोङ मुस्ताङ,
4: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
5: धरपझोम घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: काया कैरनमा अब खबरको सिलसिला। शुरूमा सड़क बारेको खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका 3 शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरूद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्रयाक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कड़ा पहरा फुटाएर राजमार्ग खुलाउने काम अघि बढ़ाइएको हो। सड़क विस्तारका लागि शीतल बजारमा रहेका तीनवटा ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सड़क विभागका मेसिनरी उपकरणबाट कड़ा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागकै अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय, भैरवगढ़ तथा इन्जिनियरिङ प्राविधिकको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सड़क विभागको नागडुंगा मोगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सड़क निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरिएको छ। निर्माण कार्य योजना अनुसार अघि बढ़े कृष्णवीर खण्ड अबको 3 दिनभित्रमा यातायात चल्नका लागि पूर्ण रूपमा तयार हुने उहाँले बताउनु भएको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यस्तै सरकारले गल्छी र सुवागढ़ी सड़कको अस्थायी ट्र्याक खोल्ने कामलाई तीव्र बनाएको छ। भोटेकोशी बाढ़ीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढ़ी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको छ। धादिङको गल्छीदेखि धुन्ची हुँदै रसुवागढ़ी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढ़ी नाका जाँदा भने 82 किलोमिटर मात्र पर्छ। मैलुङ स्यापुरवेशी खण्डमा हिउँदमा मात्र गाड़ी गुड्थे। यो खण्डको 19 किलोमिटरमा स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि ठेक्का तोड़िएको थियो। नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा बाढ़ीले पूरै सड़क नै बगाएको सड़क विभागले जनाएको छ। गल्छी रसुवागढ़ी सड़कको ट्र्याक धमाधम खोलिँदै दशैं अघि रसुवागढ़ी नाका जोड़िने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच गएको लेन्दे खोलामा आएको बाढ़ीले नुवाकोटका दर्जनौ पुल बगाउँदा त्रिशुली नदी ओरपरको समस्या भएको थियो र सदरमुकाम सहित त्रिशुली पारीका क्षेत्र र तादी हुँदै गल्छीसम्मको सड़क सम्पर्क 2 हप्तासम्म अवरूद्ध भएकोमा अहिले बेलीब्रिज निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ।
2: 2072 साल वैशाख 12 गोर्खा भूकम्प यता भदौको 10 गतेसम्म भोटेकोशी बाढ़ीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्तिको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकामा 14,825 ज्यान गएको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 कम्तीमा 18 प्रकारका घटनालाई प्राकृतिक विपत्ति भनेको छ। 2072 यता यही भदौ 16 गतेसम्म 56,357 विपदजन्य घटना भएका छन्। यद्यपि प्राधिकरणको पोर्टलमा शुरूआती वर्षका कतिपय घटनाका विवरण तथा तथ्याङ्क भने अध्यावधिक भएका छैनन्। कोविड 19 महामारीमा ज्यान गुमाउनेको तथ्याङ्क पनि यसमा समावेश गरिएको छैन। प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणको पूर्व तयारीमा सरकारले यथोचित ध्यान नदिँदा पनि पछिल्ला वर्षहरूमा घटना बढ्न थालेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर प्रकाश पोखरेल नेपालमा पछिल्लो वर्ष विपदको आवृत्ति र प्रवृत्तिमा परिवर्तन आएको बताउनुहुन्छ। विपदहरू छिटो छिटो आउन थाले र विपदको मापन पनि ठूलो हुन थाले। उहाँले भन्नुभयो, यस्तो हुनमा जलवायु परिवर्तनले भूमिका खेलेको छ। हाम्रो भौगोलिक अवस्था पनि अर्को प्रमुख कारण रहेको उहाँको भनाई छ। 2072 भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 ज्यान गुमाए नयाँ पत्रिकामा खबर छ।
1: कांग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टोली प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक समेत बोलाउनु भएको छ। खड्काले पूर्व सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुधे माग गएको वैशाख दोस्रो हप्ता सभापति गगन कुमार थापालाई पठाउनु भएको थियो। अर्का नेता शेखर कोइराला भने अझै निर्णयको अवस्थामा पुगिसक्नु भएको छैन। कोइरालाले पूर्व सभापति शेरबहादुर देउवा एकतामा जान तयार नभएपछि आफू पनि तटस्थ बस्ने मनस्थिति बनाएको बताउनु भएको छ। पूर्व सभापति देउवाले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दाको अन्तिम निर्णय पर्खने बताउँदै आउनु भएको छ। यसैबीच कांग्रेसका पूर्व सभापति देउवा पक्षले समानान्तर महाधिवेशनका लागि जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउवा पक्ष असोज 15देखि महाधिवेशनमा होमिँदैछ। देउवा पक्षको सचिवालय समन्वय समितिले हिजो विज्ञप्ति मार्फत महाधिवेशन तयारीका लागि जिल्ला संघीय निर्वाचन क्षेत्र प्रदेश सभा निर्वाचन क्षेत्र पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज 3 भित्र गठन गरिसक्ने जनाएको छ। असोज 15 वडा र त्यसपछि पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने उसको तयारी छ। मंगिरको 21देखि 23 गतेसम्म काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय रहेको छ। खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउवा समानान्तर महाधिवेशनतिर, शेखर तटस्थ बस्ने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत पैसाको वास्तविक अर्थ र कामको कुरासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: भर्ना खुल्यो।
7: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
8: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
7: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णवीरको सड़क खोलिँदै गल्छी रसुवागढ़ी सड़कको ट्र्याकमा पनि धमाधम काम, दशैं अघि रसुवागढ़ी नाका जोड़िने 72 भूकम्प यता, प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए, भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन, कांग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग।
3: गाँठका कुरा।
2: तपाईको खल्तीमा भएको 1,000 नोट निकाल्नुहोस् त। अब सोच्नुहोस्, यो कागजको मूल्य 1,000 रूपियाँ कसरी भयो? कागज त कागज नै हो, तर तपाईँ पसलमा जानुहुन्छ, 1,000 नोट दिनुहुन्छ, पसलवालाले सामान दिन्छन्। किन? किनभने दुवैलाई विश्वास छ यो नोट अरूले पनि स्वीकार गर्छन्। उज्यालोको युट्यूब च्यानल, उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न, सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृंखलाको चौथो भागमा पैसाको वास्तविक अर्थ र कामको नाली बेली प्रस्तुत गर्दै हुनुहुन्छ साथी मिलन तिमिल सिन्हा।
4: पैसा विश्वास हो, तर यहाँ फेरि अर्को प्रश्न आउँछ, यो विश्वासको जग के हो त? यसलाई बुझ्न तीनवटा तथ्य हेरौं। पहिलो, राज्य र केन्द्रीय बैंक, सरकार र राष्ट्र बैंकले मन लागे जति जथाभावी नोट छाप्न पाउँदैनन्। जति नोट छाप्ने हो त्यति बराबरको वास्तविक सम्पत्ति, जस्तै सुन, चाँदी, विदेशी मुद्रा वा सरकारी ऋण पत्र राष्ट्र बैंकको ढुकुटीमा सुरक्षित हुनुपर्छ। कुनै पनि देशको नोट वा पैसाको मूल्य राज्यको कानून, केन्द्रीय बैंक प्रतिको विश्वास, अर्थतन्त्रको क्षमता र मानिसले त्यसलाई स्वीकार गर्ने सामूहिक विश्वासमा टिकेको हुन्छ। नोटलाई मानिसले विश्वास गर्ने अर्को जग हो देशको साख र कानून। नोटमा गवर्नरको हस्ताक्षर हुन्छ, त्यो हस्ताक्षरले कागजको मूल्य बढाएको भने होइन। यसले के जनाउँछ भने यो मुद्रा राज्यको कानूनी र संस्थागत व्यवस्थाभित्र जारी भएको हो। अर्थात तपाईले देखाउने नोटमा एउटा कागज मात्र होइन, पूरा मौद्रिक प्रणालीको विश्वास उभिएको हुन्छ। यति कुरा गरेपछि तपाईलाई लाग्यो होला, अमेरिकी डलरलाई संसारले किन र कसरी अरू देशका मुद्रा भन्दा धेरै विश्वास गरेको होला? दोस्रो विश्वयुद्धपछि बनेको विश्वव्यापी आर्थिक प्रणालीले डलरलाई अन्तर्राष्ट्रिय मौद्रिक व्यवस्थाको केन्द्रमा पुर्यायो। अमेरिकी समर्थक देशले डलरलाई कारोबार गर्ने मुद्रा मान्ने निर्णय गरे। डलरको भूमिकाले कानूनी मान्यता पायो। डलरको नियमन गर्ने अमेरिकी संस्था फेडरल रिजर्भ पारदर्शी, शक्तिशाली र विश्वासिलो हुँदै गयो। अमेरिकी डलर थप सर्वस्वीकार्य हुँदै गयो। हिजो आज संसारका व्यापारी, बैंक र अन्तर्राष्ट्रिय कारोबारमा अमेरिकी डलर सबैभन्दा विश्वासिलो मुद्रा भएको छ। त्यसैले पैसाको शक्ति केवल नोटमा लेखिएको अंकमा हुँदैन, पैसाको शक्ति त्यसलाई स्वीकार गर्ने मानिस, नियमन गर्ने संस्था र त्यस पछाडि रहेको अर्थतन्त्रको अवस्थाको विश्वासमा हुन्छ। अब कुरा गरौं पैसाले के काम गर्छ। पहिलो, विनिमयको माध्यम। तपाईसँग धान छ, जुत्ता चाहियो, तर जुत्ता बेच्नेसँग धान नचाहिन सक्छ। पैसाले यो समस्या हटाइदियो, धान बेच्नुहोस्, पैसा लिनुहोस्, त्यही पैसाले जुत्ता किन्नुहोस्। दोस्रो, मूल्य नाप्ने साधन। घर 50 लाख, मोटरसाइकल 3 लाख, चामल किलोको 100 रूपियाँ। पैसाले फरक फरक वस्तुको मूल्य एउटै भाषामा बताइदिन्छ। तेस्रो, मूल्य सञ्चय गर्ने साधन। आज कमाएको पैसा भोलिका लागि राख्न सकिन्छ। त्यसैले वास्तविक अर्थमा पैसा भनेको वस्तु र सेवाको मूल्यलाई व्यक्त गर्ने, साटफेट गर्न सजिलो बनाउने र आजको मूल्यलाई भविष्य

0: फेरियो तर आधार उही रह्यो विश्वास। गाँठका कुराको अर्को श्रृंखलामा पैसा कसरी कमाउने, सिपबाट, श्रमबाट, व्यवसायबाट कि लगानीबाट? पैसा कमाउने बाटो खोज्दै गाँठका कुराको अर्को भागमा फेरि भेटौंला। तर आज गाँठका कुरा सुनेपछि तपाईँका मनमा लागेको कुरा हामीलाई पनि भन्नुहोस् है।
1: गाँठका कुरा श्रृंखलापछि फेरि पनि खबरकै सिलसिला। यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकोले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दूधबाट बनेका परिकार, खीर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ।
2: सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद भएको छ। औरही गाउँपालिकाको शिक्षा शाखाले हिजो पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। कार्यक्रममा मन्त्री पोखरेल सहित प्रतिनिधि सभाका सांसद शिव यादव, पुरूषोत्तम यादव, जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतो तथा गाउँपालिकाका जनप्रतिनिधि लगायत सहभागी थिए। सम्बोधनका लागि गाउँपालिकाका अध्यक्ष शिवजी यादव पछि ढिलो आइपुगेका मन्त्री पोखरेललाई सिधै माइक दिएपछि जिल्ला समन्वय समितिका सभापति महतोले बीचमै गुनासो गर्नुभयो। विवाद चर्किएपछि मन्त्री पोखरेल बोल्न छाडेर सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थलबाट हिँड्नु भएको थियो। कान्तिपुरमा खबर छ।
1: कहाया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: कृषि मन्त्र नार्कसँग
4: बाढ़ीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: एकमात्र डीटीएच सेवा
1: डिश हो खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ, तर विदेशमा ज्यान गुमाएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै छैन। नेपालबाट हरेक वर्ष लाखौं नागरिक रोजगारीका लागि विदेश जान्छन्। पछिल्लो एक वर्षमै झण्डै 7,92,000 नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। तीमध्ये झण्डै दुई तिहाई खाड़ी देश गएका थिए। 88,000 भन्दा बढ़ी युरोपतर्फ गएका छन्। यस तथ्याङ्कमा भिजिट वा विद्यार्थी भिसामा विदेश जानेहरू भने समावेश छैनन्। 2000 को दशकको शुरूतिर वार्षिक 1 खर्ब रूपियाँ भन्दा कम रहेको रेमिट्यान्स 2014 सम्म आइपुग्दा

0: 5 खर्ब नाग्यो। 2024 14 खर्ब रूपियाँ पुगेर कृतिमानी राख्यो। गएको आर्थिक वर्षमा यो 37.1% बढ़ेर 23 खर्ब 26 अर्ब रूपियाँ पुगेको थियो, जुन चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको कुल बजेट भन्दा धेरै हो। यसरी रेमिट्यान्स पठाउने श्रमिक मध्य कसैको विदेशमा ज्यान गयो भने सब नेपाल ल्याउने जिम्मेवारी कसको हो भन्ने विषय भने अझै अस्पष्ट छ। 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर, कान्तिपुर दैनिकमा खबर छ।
1: अब विदेशको खबर। भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनुपर्नेमा जोड़ दिएको छ। भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ़ बनाउने प्रतिबद्धता जनाएका छन्। घोषणा पत्रमा राजनैतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबूत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले पूर्वमा बढ़दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनैतिक र शान्तिपूर्ण समाधानमा जोड़ दिएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। त्यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकासशील राष्ट्रहरूका लागि जीवाश्म इन्धन अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड़ दिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ। सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनिया राष्ट्रपति शी जिनपिङबीच द्विपक्षीय भेटवार्ता समेत भएको छ। भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढ़ाउने, आपूर्ति श्रृंखला र आर्थिक सहकार्य विस्तार गर्ने लगायत विषयमा छलफल भएको छ। भेटलाई भारत चीन सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चीनिया राष्ट्रपति शी, ईरानी राष्ट्रपति मसूद पेजेस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा लगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा उच्च स्तरीय प्रतिनिधि सहभागी हुनुहुन्छ। हिजोदेखि शुरू भएको सम्मेलन आज पनि चल्नेछ।
0: अब केही खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल दोस्रो पटक एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा हिजो भएको प्रतियोगिताको फाइनलमा यूएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्ने पाउने प्रावधान थियो। नेपाल विजेता बन्दै अर्को वर्ष बंगलादेशमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको छ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले यूएईलाई 7 विकेटले पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। फाइनल खेलेका नेपाल र यूएई इमर्जिङ टीम्स एसिया कपका लागि पनि छनौट भएका छन्। खेलकै अर्को प्रसंगमा नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20 र 25-18 को सेटमा जित निकाल्यो। अन्नपूर्ण लीग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। कर्णालीले भने प्लेअफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। लीग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 को सेटमा पराजित गरेको थियो, तर फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लीगमा कुल 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि 32 लाख रूपियाँ रहेको छ।
1: अब केही खबर संक्षेपमा। देशका धेरैजसो पहाड़ी र हिमाली क्षेत्रमा पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा बैतडीमा सबैभन्दा धेरै 18.2 मिलिमिटर वर्षा मापन भएको छ। गैराती, धेरैजसो पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर, इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि केही ठाउँमा ठूलो वर्षा भएको छ। आज कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान रहेको छ।
0: सरकारले मलेसियाको रोजगारीमा खड़ा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। नेपालका 25 म्यान पावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खड़ा गरिएको सिन्डिकेट तोड्ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कार्यवाही अघि बढ़ाएको हो। वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध नेपाली इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थामाथि छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो।
1: सार्वजनिक खरिदलाई पारदर्शी प्रतिस्पर्धी र प्रविधि मैत्री बनाउन वर्षौंदेखि प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणाली ईपीजी उच्च सुरक्षा जोखिम देखिएको भन्दै सरकारले स्थगित गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले 2083 भदौ 11 अहिले संचालनमा राखेको ईपीजी प्रयोग स्थगित गरी प्रणाली सुधार तथा मरमत समारोह अघि बढ़ाएको हो। अत्यावश्यक खरिद प्रक्रिया नरोक्न भनेर कागजी माध्यमबाट बोलपत्र अघि बढ़ाउन बाटो खोलिएको छ। ठेक्का फेरि हार्ड कपीमा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
0: हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रूपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34.9 करोड़ रूपियाँमा निर्माण हुने गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पू महादेव खिम्तीजेवीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको खबर नयाँ पत्रिकामा छ। माइतीको आशा
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णभिरको सड़क खोलिँदै गल्छी र स्वागढ़ी सड़कको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि र स्वागढ़ी नाका जोड़िने।
1: 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए। भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
0: कांग्रेसमा खड्गा पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
1: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड़, मध्यपूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
0: र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
1: र अन्त्यमा आजको कार्टुन, आशिष खनालले बनाउनु भएको पुरानो कार्टुन तीजका कतिपय गीत सुन्नै नसकिने खालका हुने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सड़कमा एकजना मान्छे सानो बच्चा काखमा राखेर हिँडिरहेका छन्। उनले बच्चालाई अर्ती उपदेश दिँदै भन्दैछन्, हेर बाबु, जीवनमा 3 कुरा कहिले नभल्नु, सानालाई माया गर्न, ठूलालाई सम्मान गर्न र आधुनिक तीज गीत सुन्नु अघि झ्याल ढोका बन्द गर्न। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: California.
1: Extreme energy drink.
2: Will your tomorrow imperial sanga safaltako yatra aajai shuru garau.
3: प्लस टू वा स्नातक पूरा गर्नुभयो, अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँमा बीबीए बीएससीएम र एमएससीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
2: व्यवसाय स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
3: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293 र 01-4549-306।
4: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
5: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
4: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
5: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा। फोन 064-590-0009
4: 064-590-0009।
6: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
7: सबैलाई पाएको पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
6: त्यहाँ त्यस्तो विशेष के छ र?
7: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
6: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
7: मनकामना पार्टी प्यालेस हरेक खुसीको उत्कृष्ट गन्तव्य।
6: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 065-40-049, मोबाइल नम्बर 98-560-40-479 र 98-560-30-082।
4: संगम मेडियल्स क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
6: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउन हुन अनुरोध गर्दछौ।
5: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 064-21-315 र मोबाइल 98-560-40-018।
8: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
9: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
8: हो र, के पाइन्छ नि त्यहाँ?
9: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
6: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
9: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98-560-40-172।

0: Choice FM 90.4 MHz. व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
1: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी.
0: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा.
1: कर, राजस्व तथा भ्याट सेवा परामर्शको लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा.
0: सम्पर्क गुणाकर गौतम, मोबाइल 98560 17970 98560 17970.

0: California Extreme Energy Drink.
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यौ त?
2: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
2: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
4: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
5: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
6: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410-51-227, 98410-51-227।
7: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
3: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
7: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, पुजेलेको कपडा पसल,
8: नारायण वस्त्रालय, फुजेलीको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460-26176, 98-16-17-33-51।
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
9: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
10: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
9: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
10: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
9: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
10: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6, शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।

0: वाव, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइको मानि।
2: वाव, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
0: वाव, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
3: हाम्रै बालकृष्ण सरको मानि सर।
4: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा सा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
0: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। मोबाइल 98511-35194। बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
7: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
7: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।
8: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई। त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
9: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
8: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
9: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
8: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
9: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
10: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविसा चोक गोर्खा। सम्पर्क नम्बर 98606-91108, 98606-91108।
0: घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना।
11: घरको फोहोर वर्गीकरण गर्ने तरिका:
12: पान्छाबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिस्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने।
13: प्लास्टिक जन्ने सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने।
12: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण।
0: फोहोर छुट्याउ, पर्यावरण जोगाउ, स्वच्छ गोर्खा बनाऊ। गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लिन गोर्खाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। गोर्खा नगरपालिका वडा नम्बर 8 आर्थिक वर्ष 2082-83 सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनुभएका लाभग्राहीले सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7(1) बमोजिम 2083 श्रावण 1 गतेदेखि असोज मसान्तसम्म वडा नम्बर 8 कार्यालयमा सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र, राष्ट्रिय परिचय पत्र

0: Stefania. Extreme energy drink.
1: Will your tomorrow imperial sanga safaltako yatra aajai shuru garau.
2: प्लस टू वा स्नातक पूरा गर्नुभयो, अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ मानेश्वर काठमाडौँमा बीबीए बीएससीएम र एमएससीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
1: व्यवसाय स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
2: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ मानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293
3: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
4: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
3: हो र, के पाइन्छ नि त्यहाँ?
4: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
5: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
4: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98-560-40-172।
5: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 98-560-64-892 र 98-067-71-524।
1: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
4: घर हेर्दैछु नि।
1: घर? तिमी त फेरि यहाँ छौ त।
4: युएनबी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
1: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
5: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
6: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
5: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
6: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
5: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064-20-5-22, मोबाइल नम्बर 98-512-35-830 र 98-43-54-10-22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
1: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
7: गोर्खाको आफ्नै अस्पताल NPI गोर्खा हस्पिटल।
1: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा NPI गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
7: स्वास्थ्यको भरपर्दो नाम NPI गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 0064-590-009,
1: 0064-590-009।

0: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बिथ्री कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित दुई वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बिथ्री कम्प्युटर्स। फोन 067-421-3727 धरमटारी गोर्खा।
1: होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12 98-16-17-60-12।
1: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
4: हाम्रै बालकृष्ण भाइको मानि।
5: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
6: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
7: हाम्रै बालकृष्ण सरको मानि सर।
4: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
7: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
8: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार। सम्पर्क 98-560-40-283 र 98-058-48-831।
2: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न, कफी पनि खान मन लागेको थियो।
9: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
2: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
9: त्यसैले त मैले तिमीलाई हालेर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
2: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
1: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
3: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
1: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 067-420-658, मोबाइल नम्बर 97-69-704-91।

0: 4 सय 3
1: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
1: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
1: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0064-590-111 र 98-560-88-088।
2: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98-511-35-194।

0: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
1: आरामदायी र सभाकोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
1: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 064-420-206, मोबाइल 98-510-21-336।
2: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
3: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
2: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ।
4: गोर्खा बजार कालिका काखैमा
2: नारायण वस्त्रालय पुजेलेको कपडा पसल, हरमतारी, गोर्खा। सम्पर्क नम्बर 98-460-26-176, 98-16-17-33-51।
0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
5: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हो।
5: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
5: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-490-39-421, गोर्खा नगरपालिका 6 शक्तिचोक, गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
7: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
7: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
7: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी, गोर्खा। फोन नम्बर 064-421-322 र 421-443।

0: Laconia.
1: Extreme energy drink.
2: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गरेमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं। माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डीएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको एक चौथाई भाग बिरुवा रोपेको करिब एक महिनामा र बाँकी एक चौथाई मात्रा बाली पोटाउने बेला करिब दुई महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 9868-73-632 र 9842-85516। कृषक खेतका लागि जारी सन्देश। गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।

0: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
1: वन विनाश, खुल्ला भिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
0: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
1: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
0: रुख रोपौं, माटो जोगाउं, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
1: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
0: हरित गोर्खा, सुरक्षित गोर्खा।
2: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
3: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
2: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
3: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98574-24210, 98574-24210।
4: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
5: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
3: विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
6: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
3: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410-51227, 98410-51227।
5: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
7: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो। घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
5: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
7: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
3: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।
5: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नराई स्टेजमा कस्तो मजाले बोलेको।
7: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ। राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
8: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
5: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
7: पक्कै पनि। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111-91354, 98111-91354।
9: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई। त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
10: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
9: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
10: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
9: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
10: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
7: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, सारी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6 हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108 9860961108।

0: Extreme Energy Drink.
1: ए साथी, कम्प्युटर किन्न सोच्दैछु तर राम्रो पसलै भेटिन भने?
2: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
1: हो र, के पाइन्छ नि त्यहाँ?
2: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
3: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
2: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
4: Will your tomorrow Imperial सँग सफलताको यात्रा आजै शुरू गरौं।
5: प्लस टू वा स्नातक पूरा गर्नुभयो? अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ मानेश्वर काठमाडौँमा बीबीए, बीएससीएम र एमएससीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
4: व्यवसाय, स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
5: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ मानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293 र 01-4519-306।
3: नेपाली परम्पराको चिनारी काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 98-560-64-892 र 98-067-71-524।
6: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
2: घर हेर्दैछु नि।
6: घर? तिमी त फेरि यहाँ छौ त।
2: UNV स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
6: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
7: UNV स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
3: सुरक्षाको नयाँ अनुभव UNV स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
7: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोलुसन प्राइभेट लिमिटेड काठमाडौँ।
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी, गोर्खा। हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 06-4420-522, मोबाइल नम्बर 98-512-35-830 र 98-43-54-10-22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
4: स्वास्थ्य सबैभन्दा ठुलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
8: गोर्खाको आफ्नै अस्पताल NPI गोर्खा हस्पिटल।
4: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा NPI गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
8: स्वास्थ्यको भरपर्दो नाम NPI गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 06-590-0009,
4: 06-590-0009।

0: होइन, एक्लै बसेर के सोचिरहेको?
1: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
0: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाउन, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
1: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
1: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
2: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
3: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
2: विकास मोबाइल सेन्टर, हरमटारी, चालिसे चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
4: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
5: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
4: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
5: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी, गोर्खा।
4: सम्पर्क गुणाखर गौतम, मोबाइल 98 560 17 970, 98 560 17 970।
6: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन, सम्पर्क कारा कलेक्सन 98 066 63 381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
0: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98 511 35 194। संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
7: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
8: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
7: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
8: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
7: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
8: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
7: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा, फोन 064 21 315 र मोबाइल 98 560 40 018।
0: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
1: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।

0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्यालडोका, आल्मुनियम झ्यालडोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउण्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
1: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरूङ, मोबाइल 98460 70211 र 98191 23170।
2: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
0: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
2: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
0: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576 24210 98576 24210।

पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् विद्रोही कम्प्युटर। काठमाडौँको मूल्यमा थप सुविधा सहित दुई वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ विद्रोही कम्प्युटर। फोन 0764 41 33 धरमटारी गोर्खा।

0: California.
1: Extreme energy drink.
2: पूर्वाधार विकास कार्यालय गोर्खाको अनुरोध, विकास निर्माण लगायत भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा वातावरण मैत्री उपायहरूलाई अपनाऊ। आधुनिक पूर्वाधार र संरचनाहरू भूकम्प प्रतिरोधी, बाल मैत्री र अपाङ्गता मैत्री बनाऊ। सुरक्षित र गुणस्तरीय संरचनामा ध्यान दिऊ। विकास निर्माण कार्यमा तपाईँ हामीले अनावश्यक अवरोध नगरौं। सड़क पेटी किनारमा जथाभावी निर्माण सामग्री नराखौं। पूर्वाधार विकास कार्यालय गोर्खा।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-24-6670 मोबाइल नम्बर 98-460-56-238।
2: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
3: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
2: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल
4: नारायण वस्त्रालय फुजेलीको कपडा पसल हरमतारी गोर्खा। सम्पर्क नम्बर 98-460-26-176 98-16-17-33-51।
5: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जान पर्ने हुन्थ्यो,
6: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
6: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
6: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
8: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 064-24-790, 98-560-40-046 र 98-560-40-901।

0: च्वाइस एफएम 90.4 मेगाहर्ज।
1: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
2: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
3: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410 51 227, 98410 51 227। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
4: हाम्रै बालकृष्ण भाइको मानि।
5: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
6: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
7: हाम्रै बालकृष्ण सरको मानि सर।
8: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
9: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
10: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560 40283 र 98058 48।
11: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
12: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
11: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
12: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
11: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
2: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन, ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
13: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
2: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 97 69 4913।
14: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
14: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
14: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664590111 र 98560888088।
2: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
13: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ, राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
15: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
2: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
13: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111 91354, 98111 91354।
16: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
17: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ, मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
16: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
17: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
16: ए हो र, फिटिङ पनि राम्रो हुन्छ?
17: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
16: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
13: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविसा चोक गोर्खा। सम्पर्क नम्बर 98606921108, 98606921108।

0: California.
1: Extreme energy drink.
2: Will your tomorrow imperial sanga safaltako yatra aajai shuru garau.
3: प्लस टू वा स्नातक पूरा गर्नुभयो, अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँमा बीबीए बीएचसीएम र एनएचसीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
2: व्यवसाय स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
3: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293 र 01-4549-306।
4: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
5: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
4: हो र, के पाइन्छ नि त्यहाँ?
5: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
6: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
5: इन्फोटेक गोर्खा प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98-560-40-172।
6: नेपाली परम्पराको चिनारी काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 98-560-64-892 र 98-060-71-524।
2: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
5: घर हेर्दैछु नि।
2: घर? तिमी त फेरि यहाँ छौ त।
5: युएनबी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
2: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
6: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
7: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
6: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आज जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
7: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोलुसन प्राइभेट लिमिटेड काठमाडौँ।
6: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी, गोर्खा। हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 06-4420-5022, मोबाइल नम्बर 98-512-35830 र 98-43-54-10-22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
2: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
8: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
2: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
8: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 06-5900-009,
2: 06-5900-009।
9: ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बी3 कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बी3 कम्प्युटर्स। फोन 06-4121-3700, हरमटारी, गोर्खा।
2: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
10: वन विनाश, खुल्ला भिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
2: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
10: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
2: रुख रोपौं, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
10: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
2: हरित गोर्खा, सुरक्षित गोर्खा।

0: पैसाले
1: छैन मसँग पैसा
0: खुरकनले भन्दैछु
1: कहाँबाट ल्याइदिने हो तपाईँलाई पैसा
0: त्यसो भए तेरो त कानको ढुङ्ग्रे थिए
1: नचाहिने कुरा नगर्नु
0: कसरी दिन्न
2: भन्छ

0: होइन, एक्लै बसेर के सोचिरहेको?
1: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
0: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
1: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
1: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
2: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
2: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
0: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। मोबाइल 98 5 11 35 1 94। दैनिक भागदौड र थकानबाट टाढा, प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
3: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
3: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664420206, मोबाइल 98510213636।
4: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
0: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
5: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410 51 227, 98410 51 227। युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ, पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौ। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ, त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौ, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू, प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डीएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 98 678 73 632 र 98 432 85 516। कृषक खेतका लागि जारी सन्देश, गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र गोर्खा।

0: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो। त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
1: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
0: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल
2: नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460 26176, 98 16 17 33 51।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-20-670 मोबाइल नम्बर 98-460-56-238।
2: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा।
3: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
2: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-20-212 064-20-212।
4: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
5: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो। घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
4: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
5: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
3: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23-170।
4: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
6: हाम्रै बालकृष्ण भाइको मानि।
7: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको?
6: बालकृष्ण पसलको नाम पनि भन्नुहोस् न।
8: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
9: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रीट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
3: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
10: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
11: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
10: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
11: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
10: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
11: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98490-39421, गोर्खा नगरपालिका 6, शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
4: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
5: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
7: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
4: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
5: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111-93-54 98111-93-54।
12: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई। त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै दजै। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
13: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
12: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
13: ए हो र, फिटिङ पनि राम्रो हुन्छ?
12: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
13: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
14: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका छ, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।

0: sip on your extreme energy drink.
1: Will your tomorrow imperial sanga safaltako yatra aajai shuru garau.
2: प्लस टू वा स्नातक पूरा गर्नुभयो, अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँमा बीबीए बीएचसीएम र एनएचसीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
1: व्यवसाय स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
2: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293 र 01-4549-306।
3: नेपाली परम्पराको चिनारी काठको ठेकी, काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 98-564-892 र 98-067-71-524।
4: होइन एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
5: घर हेर्दैछु नि।
4: घर? तिमी त फेरि यहाँ छौ त।
5: युएनबी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
4: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
6: युएनबी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
3: सुरक्षाको नयाँ अनुभव युएनबी स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
6: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोलुसन प्राइभेट लिमिटेड काठमाडौँ।
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 06-4420-5022, मोबाइल नम्बर 98-512-35830 र 98-43-54-10-22। युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
7: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
5: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
7: हो र, के पाइन्छ नि त्यहाँ?
5: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
3: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
5: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98-560-40-172।
1: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
8: गोर्खाको आफ्नै अस्पताल एमपीआई गोर्खा हस्पिटल।
1: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एमपीआई गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
8: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 064-590-0009,
1: 064-590-0009।

0: چوائس ایف ایم 90.4 میگا ہرٹز.
1: بابو لیس پنی آئی سکو بابو تمہیں بھولدین سالے اٹھے بہن لائی لین جانا پڑو
2: म जान्दा जाने भोलि घाँस पनि खानु छ भैँसीलाई तिन दिन भइसक्यो घाँस काटेर ल्याएर सक्यो
1: यसले काट्छ नि घाँस
3: नगराइकन मसँग बुढी.

0: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
1: सबैलाई पाएक पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
0: त्यहाँ त्यस्तो विशेष के छ र?
1: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
0: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
1: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
0: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0965 40 0 49, मोबाइल नम्बर 98 560 40 499 र 98 560 30 0 82।
1: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
2: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
1: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
2: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
1: सम्पर्क गुणाकर गौतम, मोबाइल 98 560 17 970, 98 560 17 970। संगम मेडिकल्स क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
2: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू। छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
3: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0064 21 315 र मोबाइल 98 560 40 018।
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
4: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन

0: अनुभवी मार्गदर्शन तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
1: विशेष गरी जापानमा वर्किङ भिजामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
0: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
1: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9894394421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
2: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
3: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
2: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ।
4: गोर्खा बजार कालिका काखैमा
2: नारायण वस्त्रालय पुजेलेको कपडा पसल, हरमतारी गोर्खा। सम्पर्क नम्बर 9864026176, 9916173551।

0: होइन, एक्लै बसेर के सोचिरहेको?
1: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
0: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
1: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
1: त्यसो भए त झन् सजिलो रहेछ। अरू के के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुको साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
2: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
2: विकास मोबाइल सेन्टर, हरमटारी चालिसे चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
3: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपैयाँ पुग्यो।
4: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मन पर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98 066 63 381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
5: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
0: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
6: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर, गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी, गोर्खा। मोबाइल 98 410 51 227, 98 410 51 227। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
7: हाम्रै बालकृष्ण भाइको मानी।
8: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको मानी।
9: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
10: हाम्रै बालकृष्ण सरको मानी सर।
7: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
10: हाम्रै न्यू टेलर्स लोगो, गोर्खा मानी।
11: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक, गोर्खा। स्ट्रिट नम्बर 22, दिशा छ जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98 560 40 283 र 98 058 48 831।
12: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊँ न, कफी पनि खान मन लागेको थियो।
13: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
12: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
13: त्यसैले त मैले तिमीलाई हालेर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
12: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
0: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
2: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
0: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी, गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 97 69 401 403।
14: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
0: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
14: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
0: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
14: गोर्खा गार्डन होटल, गोर्खा। सम्पर्क 0064 590 111 र 98 560 88 088।

0: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
1: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
0: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
1: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
0: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
1: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
0: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
2: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6 हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
3: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल, गोर्खा नगरपालिका 7, नयाँ बजार, गोर्खामा स्वास्थ्य परिसर सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664-2790, 9560-40046 र 9560-40901।
4: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त
5: रेते नि, होटल गोर्खा प्यालेस।
4: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
5: कोठा सफा र आरामदाय पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
4: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी, गोर्खा। फोन नम्बर 0064-421-322 र 421-443।
6: स्तनपान सम्बन्धी जानकारी। स्तनपान भन्नाले शिशुलाई जन्म दिइसकेपछि आमाले आफ्नो स्तनबाट निस्केको प्राकृतिक दूध खुवाउनु हो। शिशु जन्मेको जति सक्दो चाँडो एक घण्टाभित्र आमाको दूध खुवाउन शुरू गर्नुपर्छ। शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्व आमाको दूधमा पाइने हुनाले शिशु जन्मेदेखि 6 महिना पूरा नभएसम्म आमाको दूध मात्र खुवाउनुपर्छ। पानी पनि खुवाउनु हुँदैन, जसलाई पूर्ण स्तनपान भनिन्छ। शिशुलाई 6 महिनापछि पूरक खानाको साथमा कम्तीमा 2 वर्षसम्म निरन्तर स्तनपान गराउनुपर्छ। आमाको दूध खुवाउँदा हुने फाइदाहरू। आमाको दूध बालबालिकाको लागि अमृत समान हो, यसले बालबालिकाको जीवन रक्षा गर्दछ। पहिलो पहेलो बाक्लो बेगौती दूध खोप सरह काम गर्दछ र निमोनिया, झाडा पखला, कान, छाला, पेट तथा श्वास प्रश्वास संक्रमणसँग लड्न सक्ने क्षमता बढाउँछ। यसमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पानी र खनिज तत्वहरू हुन्छ। शिशु जन्मने बित्तिकै आमाको दूध खुवायो भने सालनाल छिट्टै बाहिर निस्कन सहयोग गर्दछ, किनभने शिशुले दूध चुस्दा पाठेघर खुम्चिन्छ, जसले गर्दा बच्चा जन्माएपछि बढ़ी रगत बग्ने खतरालाई घटाउँदछ। महिलालाई हुने स्तन र पाठेघर सम्बन्धी क्यान्सरको खतरालाई पनि घटाउँदछ। आमाको कामको भारलाई घटाउँदछ। पानी उमाल्न, इन्धन जुटाउने, दूध बनाउने आदि काम गर्नु पर्दैन। आमाको दूध जुनसुकै बेला र जहाँ पनि खुवाउन सकिन्छ। यो सधैँ सफा, सुरक्षित, पोसिलो र ठिक तापक्रमको हुन्छ। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, प्रदेश जनस्वास्थ्य कार्यालय, गोर्खा।
7: तिमीलाई सन्चो छैन कि के हो?
8: हेर न, 2 हप्तादेखि लगातार खोकी लागिरहेको छ, साँझ पख हल्का ज्वरो पनि आउँछ, छाती पनि दुख्छ, के भएको होला?
7: कतै तिमीलाई क्षयरोग त भएन?
8: क्षयरोग?
7: मलाई पनि क्षयरोग हुँदा यसै गरी 2 हप्तादेखि लगातार खोकी लागिरहेको थियो, साँझ पख हल्का ज्वरो पनि आउँथ्यो, त्यसैले शंका गरे कि।
8: ए,
7: क्षयरोगको शंका लाग्न साथ मैले स्वास्थ्य संस्थामा गएर जाँच गराएर स्वास्थ्य कर्मीले भने अनुसार पूरा मात्रा औषधि पूरा अवधिसम्म खाए अनि क्षयरोग निको भयो। बरु तिमी पनि अहिले नै स्वास्थ्य संस्थामा गएर खकार जताइहाल, क्षयरोग लागेको रहेछ भने पनि उपचार गरेपछि निको हुन्छ।
9: यदि कसैलाई दुई हप्तादेखि लगातार खोकी लागिरहेको छ, खान मन लाग्दैन, छाती दुख्छ, साँझ पख हल्का ज्वरो आउँछ र खकामा रगत देखा परेको छ भने क्षयरोग लागेको हुन सक्छ। यस्ता चिन्ह तथा लक्षणहरू देखिएमा वा क्षयरोगको शंका लागेमा जति सक्दो चाँडो स्वास्थ्य संस्थामा गई खकार जचाऊ।
10: स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा गरिने उपचार विधिबाट पूरा मात्रामा पूरा अवधिसम्म औषधि खाएमा क्षयरोग निको हुन्छ। क्षयरोगको जाँच, निदान तथा औषधि स्वास्थ्य संस्थाहरूमा निशुल्क पाइन्छ।
11: जनहितका लागि स्वास्थ्य कार्यालय गोर्खा।

0: Mia? Extreme energy drink.
1: Will your tomorrow imperial sanga safaltako yatra aajai shuru garau.
2: प्लस टू वा स्नातक पूरा गर्नुभयो, अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँमा बीबीए बीएचसीएम र एनएचसीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
1: व्यवसाय स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
2: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293 र 01-4549-306।
3: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
4: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
3: हो र, के पाइन्छ नि त्यहाँ?
4: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
5: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
4: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98-560-40-172।
5: नेपाली परम्पराको चिनारी काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 98-560-64-892 र 98-060-71-524।
1: होइन, एकुरो घोकेर मोबाइलमा के हेरिराखेको भने?
4: घर हेर्दैछु नि।
1: घर? तिमी त फेरि यहाँ छौ त।
4: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
1: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
5: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
6: युएनबी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
5: सुरक्षाको नयाँ अनुभव युएनबी स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
6: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
5: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 06-4420-522, मोबाइल नम्बर 98-512-35-830 र 98-43-54-10-22। युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
1: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
7: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
1: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
7: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 064-590-0009,
1: 064-590-0009।

0: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
1: सबैलाई पाएक पर्ने आबु फैरिनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
0: त्यहाँ त्यस्तो विशेष के छ र?
1: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
0: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
1: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
0: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0965404950, मोबाइल नम्बर 9856404900 र 9856303082।
1: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
2: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
1: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
2: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
1: सम्पर्क गुणाकर गौतम, मोबाइल 9856017970, 9856017970।
3: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् डी3 कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ डी3 कम्प्युटर्स। फोन 0764213727 धरमटारी गोर्खा।
4: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664207090, 9856404046 र 9856404901।
1: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै

0: मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुंगाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा, मोबाइल 98511 35194।
1: गोर्खा नगर क्षेत्रभित्र फोहोर संकलन गरिने सम्बन्धी सूचना।
0: गोर्खा नगरपालिका क्षेत्रभित्रका घर घरबाट फोहोर नियमित रूपमा संकलन हुँदै आएको जानकारी गराउँदै आफ्नो क्षेत्रमा तोकेको दिन र समयमा फोहोर संकलन गर्न आउने गाड़ीलाई कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै राखिदिई पठाउनु हुनका साथै फोहोर संकलनमा सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
1: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। फोहर मैलालाई उचित वर्गीकरण गरी घरमा छुट्याएर राखौं। वातावरणको संरक्षण र सम्वर्धन गरौं। जथाभावी फोहर मैला नफालौं र फाल्न नदिऊ।
0: स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लीन गोर्खा सँगै स्वच्छ गोर्खा।
1: गोर्खा नगरपालिका गोर्खा संघको सहकार्यमा क्लीन गोर्खाको अनुरोध।

0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यौ त?
1: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
1: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
4: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
4: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
4: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6, शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
0: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिलेजमा।
2: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
2: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा, फोन 064-420-206, मोबाइल 98-510-21-336।
6: होइन, एक्लै बसेर के सोचिरहेको?
7: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
6: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
7: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
6: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
7: त्यसो भए त झन् सजिलो रहेछ, अरू के पाइन्छ?
6: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि, बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
2: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
2: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा, सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
6: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
8: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
6: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले ग्रिल उद्योग छँदैछ नि, युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
8: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा, आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा, सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98-460-70-211 र 98-191-23-170।

0: Mania Extreme Energy Drink.
1: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
2: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
1: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212।

0: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
1: वन विनाश, खुल्ला भिरालो जमीन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
0: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमीन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
1: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
0: रुख रोपौं, माटो जोगाउं, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
1: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
0: हरित गोर्खा, सुरक्षित गोर्खा।
2: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
3: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
0: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
4: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227, 9840-51-227। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
5: हाम्रै बालकृष्ण भाइको मानि।
6: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
7: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
1: हाम्रै बालकृष्ण सरको मानि सर।
8: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
9: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
10: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसस जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856-40-283 र 9008-48-831।
11: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
12: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
11: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
12: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
11: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
0: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन, ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
13: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
0: ग्रीस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664-20-658, मोबाइल नम्बर 97-69-4-91-403।
14: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
0: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
14: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
0: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
14: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664-590-111 र 9856-88-088।
3: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
15: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ, राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
16: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
3: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
15: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 9811-91-354, 9811-91-354।
17: ओ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई। त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
18: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
17: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
18: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
17: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
18: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
19: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6 हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98 60 96 21 08 98 60 96 21 08।

0: Extreme Energy Drink.
1: ए साथी, कम्प्युटर किन्न सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
2: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
1: हो र, के पाइन्छ नि त्यहाँ?
2: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
3: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
2: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
4: Build your tomorrow Imperial सँग सफलताको यात्रा आजै सुरु गरौँ।
5: प्लस टू वा स्नातक पूरा गर्नुभयो, अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँमा बीबीए, बीएससीएम र एनएचसीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
4: व्यवसाय, स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
5: आजै आवेदन दिनुहोस् इम्पेरियल।

0: बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293 र 01-4549-306।
1: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 98-560-6892 र 98-067-71-524।
2: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
3: घर हेर्दैछु नि।
2: घर? तिमी त फेरि यहाँ छौ त।
3: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
2: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
1: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
4: युएनभी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
1: सुरक्षाको नयाँ अनुभव युएनभी स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
4: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
1: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064-20-522, मोबाइल नम्बर 98-512-35-830 र 98-43-54-10-22। युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
5: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
6: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
5: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
6: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 0064-590-0009,
5: 0064-590-0009।

0: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
1: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टिभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
0: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
1: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576 24210 98576 24210।
2: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
3: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
2: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ।
4: गोर्खा बजार कालिका काखैमा
2: नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460 26176 98 16 17 33 51।
0: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
5: सबैलाई पाएको पर्ने आबु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
0: त्यहाँ त्यस्तो विशेष के छ र?
5: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
0: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
5: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
0: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0965400549 मोबाइल नम्बर 98560 40 409 र 98560 30 082।
1: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
6: आरामदायी सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
1: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
6: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
1: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0064 20 206 मोबाइल 98510 21 336।
0: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98066 63381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।

पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बिट्रोई कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित दुई वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बिट्रोई कम्प्युटर्स। फोन 0067 41 43 गोर्खा।

0: California Extreme Energy Drink.
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
2: भेट्यो नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
2: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
4: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
1: होइन, एक्लै बसेर के सोचिरहेको?
5: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको, कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
5: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
5: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्,
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना
3: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जान पर्ने हुन्थ्यो,
6: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब,
6: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
6: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6, शक्तिचोक, गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
1: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
8: वन विनाश, खुला भिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
1: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
8: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
1: रुख रोपौं, माटो जोगाऊ, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
8: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
1: हरित गोर्खा, सुरक्षित गोर्खा।
9: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
9: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98-410-51-227, 98-410-51-227।

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227, 9840-51-227। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
3: हाम्रै बालकृष्ण भाइको मानि।
4: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
5: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
6: हाम्रै बालकृष्ण सरको मानि सर।
7: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
8: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
9: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856-40-283 र 9008-48-831।
10: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
1: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
10: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
1: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
10: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0064-590-111 र 9856-88-088।
11: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
12: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
11: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
12: त्यसैले त मैले तिमीलाई हालेर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
11: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
1: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
13: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
1: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0064-20-658, मोबाइल नम्बर 97-69-4-91-403।
14: पूर्वाधार विकास कार्यालय गोर्खाको अनुरोध, विकास निर्माण लगायत भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा वातावरण मैत्री उपायहरूलाई अपनाओ। आधुनिक पूर्वाधार र संरचनाहरू भूकम्प प्रतिरोधी, बाल मैत्री र अपाङ्गता मैत्री बनाऊ। सुरक्षित र गुणस्तरीय संरचनामा ध्यान दिऊ। विकास निर्माण कार्यमा तपाई हामीले अनावश्यक अवरोध नगरौ। सड़क पेटी किनारमा जथाभावी निर्माण सामग्री नराखौं। पूर्वाधार विकास कार्यालय गोर्खा।
1: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
15: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली गिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
15: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
1: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 9840-70-211 र 9891-23-170। आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा, मोबाइल 98511 35194।
16: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
17: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
16: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
17: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
16: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
17: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
16: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
18: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका छ हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98606921108, 98606921108।

0: California.
1: Extreme energy drink.
2: Will your tomorrow imperial sanga safaltako yatra aajai shuru garau.
3: प्लस टू वा स्नातक पूरा गर्नुभयो, अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँमा बीबीए बीएचसीएम र एमएचसीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
2: व्यवसाय स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
3: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293 र 01-4549-306।
4: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिमपानी, गोर्खा। सम्पर्क नम्बर 98-65-64-892 र 98-0-67-71-524।
5: होइन एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
6: घर हेर्दैछु नि।
5: घर? तिमी त फेरि यहाँ छौ त।
6: युएनबी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
5: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
4: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
7: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
4: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
7: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
4: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 06-64-25-522, मोबाइल नम्बर 98-512-35-830 र 98-43-54-10-22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
8: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
6: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
8: हो र, के पाइन्छ नि त्यहाँ?
6: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
4: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
6: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98-560-40-172।
2: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
9: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
2: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
9: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 06-65-90-009,
2: 06-65-90-009।
10: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
11: सबैलाई पाएको पर्ने आमा खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
10: त्यहाँ त्यस्तो विशेष के छ र?
11: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्तबुझको रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
10: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
11: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
10: सम्पर्क

0: फोन नम्बर 0635400549, मोबाइल नम्बर 9856404900 र 9856303082।
1: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664207090, 9856404046 र 9856404901।
2: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
0: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
2: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ। नारायण वस्त्रालय पुजेलेको कपडा पसल, हरमतारी गोर्खा। सम्पर्क नम्बर 9846026176, 9916173551।

कति पब्जी खेलेको जाउँ न हिँड्नु रमाइलो गर्न। तपाईँलाई र मलाई मात्र लाग्छ नि कोरोनामा 70 वर्षको आमा त रमाइलो हुनुहुन्छ, आफू त प्रदर्शन छ, तपाईँ त खालि पब्जी पब्जी।

0: Choice FM 90.4 MHz.
1: घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना.
2: घरको फोहोर वर्गीकरण गर्ने तरिका:
3: भान्साबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिश्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने.
4: प्लास्टिक जन्य सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने.
3: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण.
5: फोहोर छुट्याउ, पर्यावरण जोगाउ, स्वच्छ गोर्खा बनाऊ. गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लिन गोर्खाद्वारा जारी सन्देश.
6: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिरेजमा.
7: आरामदायी र सफाकोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने.
6: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई.
7: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली.
6: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा. फोन 0664420206, मोबाइल 98510213636.
5: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरी जान पर्ने हुन्थ्यो.
8: तर अहिले जमाना फेरि सक्यो नि. तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ.
9: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हो.
8: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्.
9: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हो.
8: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ.
9: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98490349421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि.
5: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
10: भेटे नि, होटल गोर्खा प्यालेस.
5: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने. अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
10: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ.
5: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो.
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ. होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना.
10: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा. फोन नम्बर 0664213322 र 421443.
5: होइन, एक्लै बसेर के सोचिरहेको?
11: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको. पैसा पनि अलिक कम छ.
5: त्यति धेरै सोच्नै पर्दैन नि. नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न. अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ.
11: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
5: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ. पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ.
11: त्यसो भए त झन् सजिलो रहेछ. अरू के पाइन्छ?
5: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि. बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ.
2: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्.
5: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना.
2: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक गोर्खा. सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12.

0: Schweiß FM 90.4 MHz.
1: बल्ल बल्ल घर बनाएर सोच्यो अब भने घर हेर्न लायकको हुने भयो।
2: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो। घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
2: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23 170।
3: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
4: वन विनाश, खुल्ला भिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
3: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
4: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेती योग्य जमिनको संरक्षण गरौं।
3: रुख रोपौं, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
4: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेटको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
3: हरित गोर्खा, सुरक्षित गोर्खा।
5: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
6: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
5: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
6: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
5: गोर्खा गार्डन होटल गोर्खा। सम्पर्क 064-590-111 र 98-560-88-088।
1: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
7: हाम्रै बालकृष्ण भाइको मानि।
8: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
9: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
10: हाम्रै बालकृष्ण सरको मानि सर।
7: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
11: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
12: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार। सम्पर्क 98560-40283 र 98058-48831।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-20-670 मोबाइल नम्बर 98-460-56-238।
2: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
3: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
2: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
3: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
2: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
4: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
5: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
4: ग्रिस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमतारी गोर्खा। फोन नम्बर 064-20-658, मोबाइल नम्बर 97-69-4-91-403।

0: Mania Extreme Energy Drink.
1: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
2: घर हेर्दैछु नि.
1: घर? तिमी त फेरि यहाँ छौ त.
2: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ.
1: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है.
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्.
4: युएनभी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट.
3: सुरक्षाको नयाँ अनुभव युएनभी स्मार्ट क्यामेरा. आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्.
4: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ.
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ. शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो. फोन नम्बर 0064205022, मोबाइल नम्बर 9852235330 र 9843454022. युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा.
5: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने.
2: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि.
5: हो र, के पाइन्छ नि त्यहाँ?
2: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ.
3: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा. गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता.
2: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास. गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा. सम्पर्क मोबाइल नम्बर 9856401.
6: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ. अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ. स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय.
7: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल.
6: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा.
7: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी गोर्खा. फोन 0064590009,
6: 0064590009.
3: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा.
6: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्.
3: बलियो फर्निचर, सुन्दर घरको पहिचान. पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा. सम्पर्क फोन नम्बर 0064202012, 0064202012.
6: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा.
3: क्लिनिकमा उपलब्ध सेवाहरू: मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू. छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क. सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ. थप जानकारीको लागि संगम मेडिहेल्थ क्लिनिक, बस पार्क, गोर्खा. फोन 0064213115 र मोबाइल 9856040018.
1: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो.
8: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो. घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु.

0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्यालडोका, आल्मुनियम झ्यालडोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउण्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
1: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरूङ, मोबाइल 98460 70211 र 98191 23170। आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका 6, हरमटारी, गोर्खा। मोबाइल 98511 35194।
2: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
0: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
3: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर, गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी, गोर्खा। मोबाइल 98410 51227 98410 51227।

0: toilet on your extreme energy drink.
1: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
2: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
1: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
2: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 9856724210 9856724210। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जान पर्ने हुन्थ्यो,
3: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब,
3: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
3: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849394421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
5: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
5: कोठा सफा र आरामदायी पनि रहेछ।

0: होटल गोर्खा प्यालेस,
1: होटल गोर्खा प्यालेस,
0: आराम स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
2: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
3: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू: प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डिएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डिएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 98-678-73-632 र 98-432-85-516। कृषक खेतका लागि जारी सन्देश: गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।

0: Choice FM 90.4 MHz. Choice FM 90.4 MHz.
1: होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
1: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
4: हाम्रै बालकृष्ण भाइको मानि।
5: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको मानि।
6: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
7: हाम्रै बालकृष्ण सरको मानि सर।
8: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
7: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
9: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा छ जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार। सम्पर्क 98 560 40 283 र 98 058 48 831।
2: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊँ न, कफी पनि खान मन लागेको थियो।
10: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
2: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
10: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको बेकरी।

0: आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
1: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
2: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
3: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
2: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 97969401403।
4: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
4: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
4: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0064590111 र 98568808088।
5: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
3: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
5: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल,
6: गोर्खा बजार कालिका काखैमा
5: नारायण वस्त्रालय फुजेलेको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460261076, 98167331।

0: Mania Extreme Energy Drink.
1: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
2: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
1: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल नारायण वस्त्रालय फुजेलीको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460261076, 98 16 17 33 51।
3: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
4: सबैलाई पाएक पर्ने आबु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
3: त्यहाँ त्यस्तो विशेष के छ र?
4: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
3: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
4: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
3: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0965404049, मोबाइल नम्बर 98560404900 र 98560302082।
4: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
3: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
5: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
4: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
3: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111 91354, 98111 91354।
6: ओइ सुन्न, सुस्मिताको बिहेको निम्त आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
7: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त अझै। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
6: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
7: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
6: ए हो र, फिटिङ पनि राम्रो हुन्छ?
7: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्छ।
6: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
3: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98606921108, 98606921108।

0: Bibonia.
1: Extreme energy drink.
2: नेपाली परम्पराको चिनारी काठको ठेकी, काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिन्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिन्पानी, गोर्खा। सम्पर्क नम्बर 9856648092 र 9806071524।
3: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
4: घर हेर्दैछु नि।
3: घर? तिमी त फेरि यहाँ छौ त।
4: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
3: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
2: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
5: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
2: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
5: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड, काठमाडौँ।
2: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी, गोर्खा। हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205022, मोबाइल नम्बर 9852235830 र 9843454022। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
6: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने?
4: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
6: हो र, के पाइन्छ नि त्यहाँ?
4: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
2: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
4: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 9856040172।
7: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
8: गोर्खाको आफ्नै अस्पताल NPI गोर्खा हस्पिटल।
7: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा NPI गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
8: स्वास्थ्यको भरपर्दो नाम NPI गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 0064590009,
7: 0064590009।
9: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
10: सबैलाई पाएक पर्ने आमु खैरिनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
9: त्यहाँ त्यस्तो विशेष के छ र?
10: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
9: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
10: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
2: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी, तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0065540049, मोबाइल नम्बर 9856040479 र 9856030082।
11: बहिनीको बिहेमा जाने दिन आइसक्यो, मसँग त केही पनि गहना छैन, म त नजानु पर्ला कि?
12: अचम्म छ, जहाँ अब गहना छैन भनेर बहिनीको बिहेमा नजाने हो र? हरमटारीमा रहेको कारा कलेक्सनमा गएर मैले त आफूलाई चाहिने गहना पनि लिएर आइसके। हेर्दा सुन जस्तै छ, कसैले चिन्दैन क्यारे।
11: हो र, फेरि कहिले जाने, समय पनि त छैन।
12: तपाईँ के कुरामा चिन्ता गर्छस् कि? जाने समय नभए फेसबुक, इन्स्टाग्राम, टिकटक जता सुकै कारा कलेक्सनको पेज छ त, त्यही गएर आफूलाई मन परेको गहना छान्ने अनि अर्डर गर्ने, तेरो घरमै आइपुग्छ त।
11: त्यस्तो सजिलो हुन्छ है?
12: हो नि, धेरै डिजाइनका हार, झुम्का, चुरा, सिक्री, औठी, ब्रासलेट, मंगलसूत्र, तिलहरी, नौगेरी, मोतीको माला, एडी गहना, ब्रासको हार सेट, राशि अनुसारको औठी लगाए सम्पूर्ण फेसन अनुसारको ग्यारेन्टी वाला गहना र सधैँ लगाउनको लागि पञ्चधातुका गहना आफूलाई मन परेको डिजाइनमा र अर्डर अनुसारको साइजमा पाइन्छ।
2: कारा कलेक्सन, हरमटारी गोर्खा, हरमटारीबाट हस्पिटल जाने बाटो घ्याम्पेसाल बस पार्क नजिकै। सम्पर्क नम्बर 98066363381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुनेछ।

0: Choice FM 90.4 MHz.
1: होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
4: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
5: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
6: आरामदायी सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
5: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
6: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
5: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664420206, मोबाइल 98510211336।
7: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
6: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
7: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
6: कर, राजस्व तथा भ्याट सेवा परामर्शको लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
7: सम्पर्क गुणाकर गौतम, मोबाइल 98560 17970, 98560 17970।
8: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
9: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
8: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउण्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
9: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
8: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23170।
2: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
3: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
2: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ।
10: गोर्खा बजार कालिका काखैमा
2: नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460 26176, 98 16 17 33 51।
1: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरिज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। मोबाइल 98511-35194।
8: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यौ त?
11: भेटे नि, होटल गोर्खा प्यालेस।
8: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
11: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
8: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
9: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
11: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
12: विज्ञान पोलिक्लिनिक सेन्टर प्राले अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 064-420-790, 98560-40046 र 98560-40901।
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
13: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
14: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
13: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
14: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
13: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
14: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98490-39421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिचौनीको माथिल्लो गेट अगाडि।

0: چوائس ایف ایم 90.4 میگاہرز
1: आज त कस्तो धेरै भोक लागेको छ। अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
2: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
1: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
2: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
1: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
3: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
4: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
3: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी, गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 97964914003।
5: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
3: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
5: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
3: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
5: गोर्खा गार्डन होटल, गोर्खा। सम्पर्क 0664590111 र 98568088।

0: Insomnia
1: Extreme Energy Drink.
2: ओइ सुन्न, सुस्मिताको बिहेको निम्त आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
3: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
2: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
3: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
2: ए हो र, फिटिङ पनि राम्रो हुन्छ,
3: एकदमै स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
2: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
4: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका छ, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
5: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
6: वन विनाश, खुल्ला भ्यालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
5: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
6: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
5: रुख रोपौं, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
6: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
5: हरित गोर्खा, सुरक्षित गोर्खा।

0: Mania Extreme Energy Drink.
1: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना. गोर्खा नगरपालिका वड़ा नम्बर 8 बाट आर्थिक वर्ष 2082-83 मा सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनुभएका लाभग्राहीले सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7(1) बमोजिम 2083 श्रावण 1 गतेदेखि असोज मसान्तसम्म वड़ा नम्बर 8 को कार्यालयमा सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र, राष्ट्रिय परिचय पत्र, दलित बालबालिका, पूर्ण अपाङ्गता भएका र 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा संरक्षकको निवेदन र विधवा महिलाको हकमा अर्को विवाह नगरेको सिफारिश पत्र सहित आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्रको फिंगर प्रिन्ट स्क्यानर मार्फत बायोमेट्रिक भेरिफिकेशन गरी नवीकरण गर्नु गराउनु हुन अनुरोध गर्दछौ. साथै म्यादभित्र नवीकरण नगरेका लाभग्राहीको नाम लाभग्राही सूचीबाट नगदकट्टा गरिने बेहोरा समेत जानकारी गराउँदछौ. ऋषिराम खत्री, वडाध्यक्ष, 8 नम्बर वडा कार्यालय, बराहा, गोर्खा.
2: नेपाली परम्पराको चिनारी काठको ठेकी. काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा. हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ. रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा. सम्पर्क नम्बर 9856064892 र 9807715524.
3: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ. अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ. स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय.
4: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल.
3: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एमपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा.
4: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा. फोन 0465900009
3: 0465900009. होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
5: घर हेर्दैछु नि.
3: घर? तिमी त फेरि यहाँ छौ त.
5: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ.
3: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है.
6: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्.
7: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट.
6: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा. आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्.
7: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड, काठमाडौँ.
6: आधिकारिक विक्रेता सन टेक्नोलोजी, काठमाडौँ. शाखा कार्यालय हरमटारी, गोर्खा. हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो. फोन नम्बर 0664205022, मोबाइल नम्बर 9852535830 र 9843454022. UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा.
8: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने.
5: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि.
8: हो र, के पाइन्छ नि त्यहाँ?
5: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ.
6: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा. गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता.
5: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास. गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा. सम्पर्क मोबाइल नम्बर 9856040172.
9: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
3: सबैलाई पाएको पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
9: त्यहाँ त्यस्तो विशेष के छ र?
3: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्तबुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
9: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
3: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
9: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0565404950, मोबाइल नम्बर 9856404900 र 9856303082।
3: बल्ल बल्ल घर बनाएर सोचियो, अब भने घर हेर्न लायकको हुने भयो।
9: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो। घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
3: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
9: हो र दाइ, गोर्खामा पनि युपीभीसी, अल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
3: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 9846702011 र 9191231670।

0: यो गोरी र कान्छी हुँदाखेरि गाउँ उज्यालो हुन्थ्यो
1: हो त नि। तिज आए महिनौदेखि नाच गाज गर्दै हिँड्थे।
2: तिनीहरूको डोली अनुमाको पनि त 9 वर्ष भइसक्यो नि होइन साथीहरू?
3: हो नि, एउटीलाई जुम्ला एउटीलाई तराई दिए भरे छोरीको जात अर्काकै आँगन भरिलो पार्नु पर्ने जात के गर्नु।

0: चॉइस एफएम 90.4 मेगाहर्ज।
1: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्म सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98511 35194। दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
2: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
1: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
2: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
1: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 064-420-206, मोबाइल 98510-21-306।

0: सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो।
1: त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
2: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
1: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल
3: नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460-26176, 98-16-17-33-51।
4: बहिनीको बिहेमा जाने दिन आइसक्यो, मसँग त केही पनि गहना छैन, म त नजानु पर्ला कि?
5: अचम्म छ, जहाँ अब गहना छैन भनेर बहिनीको बिहेमा नजाने हो र? हरमटारीमा रहेको कारा कलेक्सनमा गएर मैले त आफूलाई चाहिने गहना पनि लिएर आइसके। हेर्दा सुन जस्तै छ, कसैले चिन्दैन क्यारे।
4: हो र, फेरि कहिले जाने, समय पनि त छैन।
5: तपाईँ के कुरामा चिन्ता गर्छस् के? जाने समय नभए फेसबुक, इन्स्टाग्राम, टिकटक जतासुकै कारा कलेक्सनको पेज छ त, त्यही गएर आफूलाई मन परेको गहना छान्ने अनि अर्डर गर्ने, तेरो घरमै आइपुग्छ त।
4: त्यस्तो सजिलो हुन्छ है?
5: हो नि, धेरै डिजाइनका हार, झुम्का, चुरा, सिक्री, औठी, ब्रासलेट, मंगलसूत्र, तिलहरी, नौगेरी, मोतीको माला, एडी गहना, ब्रासको हार सेट, राशि अनुसारको औठी लगायत सम्पूर्ण फेसन अनुसारको ग्यारेन्टी वाला गहना र लगाउनको लागि पञ्चधातुका गहना आफूलाई मन परेको डिजाइनमा र अर्डर अनुसारको साइजमा पाइन्छ।
2: कारा कलेक्सन हरमटारी गोर्खा, हरमटारीबाट हस्पिटल जाने बाटो घ्याम्पेसाल बस पार्क नजिकै। सम्पर्क नम्बर 98-066-63-381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुनेछ।
6: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ, पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ, त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू, प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डिएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डिएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 98-678-73-632 र 98-432-85-516। कृषक खेतका लागि जारी सन्देश, गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र गोर्खा।
7: होइन, एक्लै बसेर के सोचिरहेको?
1: ए तिमी पो, नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
7: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
1: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
7: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
1: त्यसो भए त झन् सजिलो रहेछ, अरू के पाइन्छ?
7: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि, बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
2: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
6: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
2: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
7: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
8: भेटे नि, होटल गोर्खा प्यालेस।
7: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
8: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
7: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह व्रतबन्ध जन्मदिन पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
9: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
10: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
7: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ, विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
11: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
7: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर हरमटारी गोर्खा, मोबाइल 98410-51227, 98410-51227।

0: चॉइस एफएम 90.4 मेगाहर्ज। संगम मेडियल्स क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्यकर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
1: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 064-421-315 र मोबाइल 98-560-40-018। घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा।
2: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
1: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212। तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
2: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
1: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
2: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98-576-24-210, 98-576-24-210।
3: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई। त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
4: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
3: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
4: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
3: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
4: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
1: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका छ हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98-60-96-21-08, 98-60-96-21-08।
2: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
5: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
6: विशेष गरी जापानमा वर्किङ भिजामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर
5: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
6: विशेष गरी जापानमा वर्किङ भिजामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
5: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका छ शक्ति चोक, गोर्खा, होटल विसौनीको माथिल्लो गेट अगाडि।

0: California Extreme Energy Drink.
1: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 2790, 98560 40046 र 98560 40901।
2: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। गोर्खा नगरपालिका वडा नम्बर 8 बाट आर्थिक वर्ष 2082-83 मा सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनुभएका लाभग्राहीले सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7(1) बमोजिम 2083 श्रावण 1 गतेदेखि असोज मसान्तसम्म वडा नम्बर 8 को कार्यालयमा सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र, राष्ट्रिय परिचय पत्र, दलित बालबालिका, पूर्ण अपाङ्गता भएका र 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा संरक्षकको निवेदन र विधवा महिलाको हकमा अर्को विवाह नगरेको सिफारिश पत्र सहित आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्रको फिंगर प्रिन्ट स्क्यानर मार्फत बायोमेट्रिक भेरिफिकेशन गरी नवीकरण गर्नु गराउनु हुन अनुरोध गर्दछौ। साथै म्यादभित्र नवीकरण नगरेका लाभग्राहीको नाम लाभग्राही सूचीबाट नगदकट्टा गरिने बेहोरा समेत जानकारी गराउँदछौ। ऋषिराम खत्री, वडाध्यक्ष, 8 नम्बर वडा कार्यालय, बराहा, गोर्खा।
3: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिमपानी, गोर्खा। सम्पर्क नम्बर 98560-64892 र 98067-71524।
4: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
5: घर हेर्दैछु नि।
4: घर? तिमी त फेरि यहाँ छौ त।
5: UNV स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
4: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
6: UNV स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
3: सुरक्षाको नयाँ अनुभव UNV स्मार्ट क्यामेरा। आज जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
6: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड, काठमाडौँ।
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी, काठमाडौँ। शाखा कार्यालय हरमटारी, गोर्खा। हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0664-20-522, मोबाइल नम्बर 98512-35830 र 98443-54-10-22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
7: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने?
5: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
7: हो र, के पाइन्छ नि त्यहाँ?
5: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
3: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
5: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
8: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
4: सबैलाई पाएको पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
8: त्यहाँ त्यस्तो विशेष के छ र?
4: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
8: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
4: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
8: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0965 40 0 49, मोबाइल नम्बर 98 560 40 4 90 र 98 560 30 0 82।

0: چوائس ایف ایم 90.4 MHz.
1: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98511 35194। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
2: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
2: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
2: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98।

सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरूङ, मोबाइल 98460 70211 र 98191 23170।

0: Choice FM 90.4 MHz.
1: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
2: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
3: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी, गोर्खा। मोबाइल 98410 51227, 98410 51227।

0: Liponia.
1: Extreme energy drink.
2: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
3: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
2: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212।
3: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
4: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
3: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
4: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
3: सम्पर्क गुणाकर गौतम, मोबाइल 98560-17970, 98560-17970।

0: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डीएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको एक चौथाई भाग बिरुवा रोपेको करिब एक महिनामा र बाँकी एक चौथाई मात्रा बाली पोटाउने बेला करिब दुई महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 9868373632 र 9842285516। कृषक खेतका लागि जारी सन्देश। गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।
1: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
2: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
1: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल
3: नारायण
1: वस्त्रालय, फुजेलको कपडा पसल, हरमतारी, गोर्खा। सम्पर्क नम्बर 9846026176, 9816173551।
4: ओइ सुन न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
5: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
4: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
5: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
4: ए हो र, फिटिङ पनि राम्रो हुन्छ,
5: एकदमै स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्छ।
4: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
6: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका छ, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
7: होइन, एक्लै बसेर के सोचिरहेको?
1: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
7: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
1: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
7: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
1: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
7: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
6: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
7: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
6: विकास मोबाइल सेन्टर, हरमटारी, चालिसे चोक, गोर्खा। सम्पर्क नम्बर 9816176012, 9816176012।

0: Choice FM 90.4 MHz.
1: Choice FM time check.
2: अहिले साँझको 6 बजेको छ.
1: It's 6 PM.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: धादिङको कृष्णभीर सड़क खुल्यो, तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने। भोटेकोशीमा बाढ़ी आएको 1900 दिन पनि जीवित भेटिने आशासहित सुरुङमा उद्धारको प्रयास जारी। बाढ़ी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 आवास भाड़ा दिने।
0: एमसीसी अन्तर्गत 18 किलोमिटर सीमापार प्रसारण लाइनको निर्माण कार्य सकियो, शिलान्यास गरेको 9 महिनामै काम पूरा।
1: म्यान पावर कम्पनी छनौट विवादले मलेसिया रोजगारी अन्यलमा समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको सरकारको भनाई।
2: कार्यवाहीको प्रक्रिया अगाडि बढेको छ। सम्पूर्ण कम्पनीहरूको समान हैसियतलाई मलेसियन गभर्नमेन्टले पनि स्वीकार गरिदिएको हुँदा कूटनीतिक रूपमा सम्वाद गरे।
0: भारतको नयाँ दिल्लीमा 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन समापन। विश्व अर्थतन्त्र र भू राजनीतिक तनावबीच सहकार्यको खोजी।
1: र एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा। महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261-596-617
1: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5422-4
4: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्। जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
5: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
6: ताजा पृथ्वी, ताजा दायित्व।
4: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
5: आयोजक घरबझोङ गाउँपालिका जोमसुङ मुस्ताङ।
4: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
5: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333 4-93-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा रहेको कृष्णभीरमा सड़क अवरूद्ध सड़क सञ्चालनमा आएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 गते सड़क भाँसिएको थियो। भाँसिएको सड़क भन्दा केही माथिल्लो भित्ता काटेर नयाँ ट्र्याक खोलेर आजदेखि सड़क पुनः सञ्चालनमा ल्याइएको हो। आज दिउँसो ग्यास बुलेटहरू कृष्णभीर सड़क पार गराएको छ। ग्यास बुलेट नयाँ ट्र्याक भएर अघि बढ़ाउँदा धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतम सहित नेपाली सेना पनि पुगेको थियो। तत्कालका लागि ग्यास बुलेट ट्रकहरू मात्र सञ्चालन गरिनेछ। सड़कको अवस्था परीक्षण गर्न ट्रायलको रूपमा एकतर्फी गाड़ी सञ्चालनमा ल्याइएको हो। सड़कको अवस्था हेरेर गाड़ीलाई थप सहज बनाइने बताएको छ। सड़कको ग्राभेलिङ र कम्प्याक्सनको काम अझै बाँकी छ।
1: भोटेकोशी नदीमा बाढ़ी आएको आज 1900 दिन, अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ। अहिले विशेष गरी जलविद्युत आयोजनाका सुरुङमा उद्धारको काम भइरहेको छ भने अन्यत्र पीड़ितहरूको व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढ़ाइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार चिलिमे जलविद्युत आयोजनाको सुरुङको मुखबाट 90 मिटर भित्रसम्मको गेगरान हटाइसकिएको छ। बाँकी भागमा एस्काभेटर र लोडर प्रयोग गरी ठूला ढुंगा पन्छाउने काम भइरहेको छ। चिलिमेको सुरुङभित्र 8 जना फसेका अनुमान छ। सुरुङको सागुरो भाग भन्दा झण्डै 120 मिटर भित्रबाट आवाजको प्रतिध्वनि सुनिएकाले फसेका व्यक्तिहरू सकुशल हुन सक्ने अनुमान छ। प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीमा परेका मध्ये 1386 जनाको शव भेटिएको छ। 5130 जना हराइरहेका छन्। 339 जना घाइते अस्पताल भर्ना भएकामा 269 जना डिस्चार्ज भएका छन्। घरबार विहीन भएका 3761 जनाले होल्डिङ सेन्टरमा आश्रय लिएका छन्। बाढ़ी र पहिरोपछि पुननिर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा बढ़ी लाग्ने प्रारम्भिक सरकारी प्रतिवेदनले देखाएको छ। बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितुवनमा गरी 7,500 भन्दा बढ़ी निजी घरहरू पूर्ण रूपमा बगेका वा लेदोले पूरिएका छन्। मुख्य व्यापारिक, धार्मिक तथा पर्यटकीय मार्ग मानिने त्रिशुली करिडोर ध्वस्त हुँदा पर्यटन कर्मी, चालक, व्यापारी र निर्माण श्रमिक ठूलो संख्यामा प्रभावित भएका छन्। पर्यटकीय क्षेत्र लाङटान र गोसाई कुण्ड मार्गका 600 विदेशी नागरिक, 233 गाड़ी चालक र मरमतमा खटिएका जलविद्युतका कर्मचारीहरू हराइरहेका छन्। यस्तै चीनसँगको मुख्य व्यापारिक नाका रसुवा गाड़ी अवरूद्ध हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प बनेको छ। बाढ़ीले 13 जलविद्युत आयोजना, 48 सार्वजनिक भवन र 18 विद्यालयमा क्षति पुर्याएको छ। सुरक्षा निकायले भारत सीमासँगै खोजी कार्य तीव्र बनाएको छ भने पालिकाहरू मार्फत हराइरहेकाहरूको अन्तिम तथ्याङ्क संकलन गर्ने काम भइरहेको छ।
0: यसैबीच भोटेकोशी बाढ़ी प्रभावित परिवारका लागि सरकारले अस्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा 15,000 रूपियाँ आवास भाड़ा दिने निर्णय गरेको छ। गएको बिहिबार बसेको मन्त्री परिषद बैठकले 4 जनासम्म सदस्य भएको परिवारलाई मासिक 15,000 र 4 जना भन्दा बढ़ी सदस्य भएमा प्रति व्यक्ति थप 2,000 रूपियाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै बाढ़ी प्रभावितको राहत पुनर्स्थापना र पुननिर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। मासिक नगद भाड़ा सुविधा लिन नचाहने परिवारका लागि सरकार आफैले स्थायी घर नबनुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्प पनि खुल्ला राखेको छ। यसका लागि तथ्याङ्क संकलन गर्न स्थानीय तहहरूमा फारम पठाइसकेको पनि मन्त्री तिमिल सिन्हाले जानकारी दिनुभएको छ।
1: सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्नेच्यूट बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार लाङटाङ लिरूङ हिमालको उत्तरी मोहडामा झण्डै 5,200 मिटर उचाईबाट 2 वर्ग किलोमिटर क्षेत्रको हिमचट्टान खस्दा यो आकस्मिक बाढ़ी आएको हो। हिमचट्टान खसेको ठाउँमा 22 किलोमिटर टाढाको रसुवागढ़ीमा रहेको नेपाल चीन सीमासम्म बाढ़ी आइपुग्न केवल 7 मिनट लामो 7 मिनट लागेको थियो, जसको औसत गति प्रति घण्टा 188 किलोमिटर थियो। बाढ़ीको गति रसुवागढ़ीबाट सेफ्रुवेसी पुग्दा प्रति घण्टा 83 किलोमिटर, बेत्रावती पुग्दा 65 किलोमिटर, मलेखु पुग्दा 29 किलोमिटर र देवघाट पुग्दासम्म प्रति घण्टा 26 किलोमिटरमा झरेको थियो। यो बाढ़ी वर्षाका कारण नभई हिम पहिरोका कारण आएको केन्द्रले स्पष्ट पारेको छ। घटनासँग जोड़िएको 5.2 म्याग्नेच्युडको भूकम्प जस्तो देखिने कम्पन पनि वास्तवमा हिम पहिरोकै प्रभाव रहेको प्रतिवेदनमा उल्लेख छ।
0: यसैबीच ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक अध्ययन प्रक्रिया शुरू गरेको छ। बाढ़ीको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका खोजी गर्न आउँदो सोमबार विज्ञहरूसहितको समिति गठन गर्ने मन्त्रालयका प्रवक्ता मोहन कुमार साकियाले जानकारी दिनुभयो। जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार यस घटनालाई केवल अतिवृष्टि नभई उच्च हिमाली क्षेत्रमा विकसित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गरिनेछ। विपदको उत्पत्ति कहाँबाट भयो र यो कसरी तल्लो क्षेत्रमा फैलियो भन्ने वैज्ञानिक प्रमाण नभेटिएकाले जलवायु परिवर्तनलाई प्रमुख कारण मान्नु अघि पूरै घटनाक्रमको पुनरावलोकन गर्न लागि हो। 3 चरणमा हुने यस अध्ययनमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी लेन्दी नदी प्रणालीसम्मको भौगोलिक क्षति, पहिरो तथा नदीको बहाव बीचको अन्तर सम्बन्ध र जलवायु परिवर्तनको प्रभाव मूल्यांकन गरिनेछ। भोटेकोशी लेन्दी प्रणालीको सीमापार प्रकृतिलाई ध्यानमा राख्दै चीनतर्फका सूचना र तथ्याङ्क समेटिनेछ। ड्रोन र सेटेलाइट प्रविधि सहित स्थलगत निरीक्षण गर्ने यस उच्च स्तरीय समितिलाई विस्तृत प्रतिवेदन बुझाउन 2 महिनाको समय दिइएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। मलेसिया रोजगारीमा देखिएको अन्यल हटाउन सरकारले गरिरहेको काम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
10: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
10: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
10: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
10: इतिहास, गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा।
10: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।

0: श्रम सम्बन्धमा नयाँ विवाद देखिएको हो। सरकारले ती कम्पनी मार्फत आएका मागपत्रको पूर्व स्वीकृति रोकेको छ। साथी हृदय रिमालले मलेसियामा कामदार पठाउने म्यान पावर कम्पनी छनौट सम्बन्धी विवाद र यसका लागि भइरहेको कूटनीतिक प्रयासबारे युवा श्रम तथा रोजगार मन्त्रालयकी प्रवक्ता एवं सहसचिव मीरा आचार्यसँग कुराकानी गर्नुभएको छ।
1: केही नेपाली कम्पनीहरूको मात्रै नाम लिस्टिङ भएको भन्ने जानकारी प्राप्त छ। मुख्य समस्या चाहिँ हाम्रो त्यो नै भयो, किनभने हामीले प्रतिस्पर्धात्मक प्रणाली अवलम्बन गरेको र हाम्रोमा दर्ता हुने सम्पूर्ण कम्पनीहरूको हैसियत समान हुने अवस्था हुँदाखेरि सीमित कम्पनीहरू अथवा लिमिट कम्पनीहरू चाहिँ कस्तो मापदण्ड र कस्तो मूल्याङ्कन पद्धतिबाट चाहिँ लिस्टिङ भए त भन्ने नै हाम्रो मूल चासोको विषय हो।
2: झण्डै 1100 इजाजत प्राप्त म्यान पावर कम्पनी भइरहँदा 25 मात्रै पाएको भन्ने छ त्यो, होइन? यसलाई व्यवसायहरूले चाहिँ सिन्डिकेटको आरोप लगाउनु भएको छ। यसमा चाहिँ नेपाली व्यवसायहरू संलग्न भएको अथवा मलेसियाबाटै केही त्यस्तो समस्या आएको हो कि के भइरहेछ? अनुसन्धान छानबिन सरकारले के गरिरहेको छ?
1: मलेसियाको प्रतिनिधिको रूपमा यहाँ अहिले कार्यवाहक राजदूत जो हुनुहुन्छ उहाँसँग डे फर्स्टबाटै हामीले संवाद सुरु गर्यौं। हाम्रो पुरानै प्रणाली बमोजिम चाहिँ व्यवस्थापन गरिदिन भनेर कूटनीतिक नोट पनि पठायौं। त्यसपछि मन्त्रालयले निर्णय गरेर विभाग मार्फत सम्बन्धित कम्पनीहरू जो 25 लिस्टिङ भएका भनिएका थिए के कुन पद्धतिबाट तपाईँहरू जानुभयो, मूल्याङ्कन प्रणाली के हो, चाहिँ तपाईँहरू त्यहाँ कसरी लिस्टिङ हुनुभयो त्यो हामीलाई जानकारी दिनुहोस् ताकि हाम्रा सम्पूर्ण चाहिँ मेन पावर कम्पनीहरू लिस्टिङ हुन सक्नुहोस् भन्ने तर्फबाट हामीले अनुसन्धानको प्रक्रिया सुरु गरेको थियो। चाहिँ सपोर्टिभ एजेन्सी भनेर पनि नाम आइराखेको अवस्था छ। अब मन्त्रालयले निर्णय गरेर विभाग मार्फत कारवाहीको प्रक्रिया अगाडि बढेको छ। मन्त्रालयको डिसिजन चाहिँ स्थापना कालदेखि हालसम्मको आर्थिक तथा वैदेशिक रोजगारसँग सम्बन्धित संस्थाको गतिविधिका बारेमा अनुसन्धान गरिनुपर्ने भन्ने ढंगबाट चाहिँ विभागलाई निर्देशन गएको र विभागले त्यही ढाँचाबाट त्यसलाई कारवाहीको प्रक्रियामा लगिसकेको अवस्था छ भने मलेसिया सरकारसँग चाहिँ हामीले हाम्रा कम्पनीहरू चाहिँ समान हैसियतका हुने र एक कम्पनीको अन्तर्गत अर्को कम्पनी रहने कानूनी प्रावधान नभएको श्रम सम्झौता छ। त्यो श्रम सम्झौतामा पनि सम्पूर्ण कम्पनीहरूको समान हैसियतलाई मलेसियन गभर्नमेन्टले पनि स्वीकार गरिदिएको हुँदा सही बमोजिम स्वीकार गरिदिनको लागि भनेर अस्ति पनि हामीले 2-3 दिन अगाडि पनि हामीले कूटनीतिक रूपमा संवाद गरेको।
2: पछिल्लो समय नीतिगत रूपमा अरू के सुधारहरूको प्रयास भइरहेका छन् यो वैदेशिक रोजगारको सन्दर्भमा?
1: वैदेशिक रोजगार ऐन र नियमावलीमा हुने परिवर्तन नै हो मुख्य रूपमा, होइन? सुधार के भयो भनेर हेर्छौँ, तर ऐन जो इम्प्लिमेन्टेसन हुनुपर्छ हुने विषय हो, हुने कानून हो त्यसमा, र नियमावली जो कार्यविधिगत कानून हो ऐनलाई चाहिँ व्यावहारिक रूपमा रूपान्तरण गर्छ, त्यो कानूनमा स्पष्ट रूपमा सुधार भएन भने नीतिगत रूपका सामान्य अरू प्रकृतिका सुधारहरू चाहिँ इम्प्लिमेन्टेसनमा आउँदैनन्। त्यसले गर्दा सुधारको ठ्याक्कै छाया चाहिँ नदेखिन सक्छ। तथापि अरू प्रकृतिका सुधारहरू भएका छन्, जस्तै गुनासो सुन्ने संयन्त्रकै सन्दर्भमा पनि विभागबाट अहिले उजुरी द फेडरेट पिओबी डट एनपी जो सफ्टवेयर बनाएर अहिले त मुद्दा दर्ता पनि त्यही प्रणाली मार्फत भइआएको छ। अहिले विभागको पहिले चाहिँ श्रम स्वीकृतिको काम मात्रै फेसलेस थियो भने अहिले चाहिँ मुद्दादेखि लिएर अब केवाईसी फारमलाई पनि त्यसलाई सिस्टम अपडेट गरेर त्यसलाई पनि चाहिँ अनलाइन ल्याउने भन्ने प्रणाली विकास गर्न खोजिरहेको छ। शुल्कको विषयका सन्दर्भमा पनि अहिले चाहिँ समिति गठन भइकन रिपोर्ट चाहिँ अध्ययनको क्रममै छ, सुधारहरू भएका छन्। एमको पनि तर्जुमा सहमति जो संशोधनको प्रयासमा छ, तर्जुमा सहमतिको लागि कानून मन्त्रालय गइसकेको अवस्था छ भने पेश गर्नुपर्ने नियमावलीको एउटा रूपरेखा पनि लगभग भइसकेको अवस्था।
3: उहाँ हुनुहुन्थ्यो युवा श्रम तथा रोजगार मन्त्रालयकी प्रवक्ता एवं सहसचिव मीरा आचार्य। नेपाल दर्पणमा खबरकै सिलसिला। यस वर्षको तीज शुरू भएको छ। तीजको पहिलो दिन अर्थात भाद्र शुक्ल द्वितीयका दिन आज व्रतालु महिलाहरूले शक्ति प्राप्तिका लागि दूधबाट बनेका शुद्ध तथा आडिलो परिकार दरका रूपमा खाँदैछन्। पौराणिक मान्यता अनुसार हिमालय पुत्री पार्वतीले निराहार व्रतपछि महादेवलाई पतिका रूपमा प्राप्त गरेको स्मरणमा यो पर्व मनाउने गरिन्छ। तर पछिल्ला वर्षहरूमा एक महिना अघिदेखि नै दर खाने, गरगहना र पोशाक प्रदर्शन गर्ने जस्ता तडक फडक बढ़ेकोमा धर्मशास्त्री र समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकाय र नागरिक समाजलाई संस्कृति जोगाउन र विकृति रोक्न उनीहरूले आग्रह गरेका छन्। अर्कातिर यस पटकको तीज विपदको पीड़ाका कारण खल्लो बनेको छ र सुवाको भोटेकोसी बाढ़ीका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि नुवाकोट धादिङ लगायत देशभर शोकको छाया

0: गरेको छ। आफन्त गुमाएका र विस्थापित बनेका परिवारका लागि यस वर्षको तीज उल्लास भन्दा पनि सहानुभूति र सहयोगको अपेक्षा गर्ने माध्यम बनेको छ। यसैबीच भोलि तृतीयाका दिन पशुपतिनाथ मन्दिरमा पूजा आजाका लागि आउने भक्तजनको सुविधाका लागि ध्यानमा राख्दै बिहान 3 बजेदेखि नै चारै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीका लागि 5 वटा लाइन, कड़ा सुरक्षा व्यवस्था र सिफल चौरी, वनकाली तथा तिलगंगा लगायतका ठाउँमा पार्किङको प्रबन्ध मिलाइएको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
0: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: आपको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशी को कनेक्शन।
7: कृषि मंत्र नार्क संग।
2: बाढ़ीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर 8 पिल्लरी फाटमा जंगली हात्तीको बथानले 2 घर भत्काएको छ। जंगली हात्तीको बथानले सूर्य चौधरी र महेश नेपालको घर भत्काएको स्थानीय निरज जफ्रेलले जानकारी दिनुभयो। हात्तीको बथान अहिले पनि गाउँ नजिकैको बैजनाथ सामुदायिक वनमा रहेको उहाँले बताउनुभयो। हात्ती बस्तीमै पसेर घर भत्काउन थालेपछि स्थानीयवासी त्रसित छन्। डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत लक्ष्मीराज जोशीले स्थानीय प्रशासनसितको समन्वयमा हात्ती भएको क्षेत्रमा निगरानी बढ़ाएको बताउनुभयो।
1: प्रधान सेनापति अशोक रासिकदेल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिकदेल बेजिङमा आयोजना हुने 13 बेजिङ सियाङ सन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 गते स्वदेश
0: सन् 2027 घोषणा हुने 900 एकाडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू एलिफेन्ट इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिश गरिएको जानकारी दिएको हो। अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिश भएको र एसिया पेसिफिक स्क्रीन अवार्डमा मनोनयन भएको चलचित्र एलिफेन्ट इन द फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ। सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरिसकेको छ।
1: नेपाल चीन उत्तरी कोरला नाका लोमाथाङका 4 नियाचुङमा रहेको मुस्ताङ भन्सार

0: पैठारीबाट नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट माल वस्तुको पैठारी बढ़ेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढ़ी केरूङ नाका र सिन्धुपाल्चोको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट चिनिया माल वस्तु पैठारीको क्रम बढ़ेको हो। अस्ति शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 रूपियाँ राशि संकलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ हाराहारीमा राशि संकलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। चीन, रूस, भारत सहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन्। नेताहरूले विश्वको आर्थिक विकास, व्यापार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका समाचार संस्था एएफपीले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले ब्रिक्स विश्व जनसंख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको महत्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताउनुभयो। यस्तै चिनिया राष्ट्रपति शी जिनपिङले कृत्रिम बुद्धिमत्ता, एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यलाई 5 महत्वपूर्ण पहल प्रस्ताव गर्नुभएको छ। उहाँले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियान लगायत नेताहरू सहभागी सम्मेलनमा विश्वव्यापी आर्थिक वृद्धि र विभिन्न क्षेत्रीय द्वन्द्वका विषयमा छलफल भएको छ। यसैबीच हिजोदेखि शुरू भएको 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन आज समापन भएको छ। यस क्रममा भारतले आउँदो वर्षको शिखर सम्मेलनका लागि अध्यक्षता चीनलाई हस्तान्तरण गरेको छ। ब्रिक्स सन् 2009 स्थापना भएको समूह हो। शुरूमा ब्राजिल, रूस, भारत र चीन यसमा थिए भने पछि दक्षिण अफ्रिका सदस्य बनेको थियो। पछिल्लो विस्तारसँगै इरान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स लगायत देश पनि समूहमा जोड़िएका छन्।
0: नेपाल दर्पणमा अब खेल खबर। जापानको आइसी नायोगामा आउँदो असोज 3-18 गतेसम्म आयोजना हुने एसियाली खेलकुदको लागि नेपाल क्रिकेटको टोली घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटिले आज दिपेन्द्र सिंह एरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा दिपेन्द्रसँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुटेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्। नेपाल मलेसिया, एसिया, हङकङ र ओमानले छनौट चरण पार गर्दै एसिया कपमा स्थान बनाएका थिए। यस्तै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका वरियताका आधारमा सिधै खेल्दैछन्। जापान आयोजकका रूपमा सहभागी हुनेछ। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ। शीर्ष दुईमा पर्ने टोली क्वार्टर फाइनलमा पुग्नेछन्।
1: र 10 संस्करणको एसीसी महिला एसिया कप टी20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलंका खेल्दैछन्। फाइनल खेल यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली समय अनुसार राति 8:15 शुरू हुनेछ। श्रीलंका साबेक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। भारत र श्रीलंका अपराजित रहँदै फाइनलमा पुगेका हुन्। महिला एशिया कप फाइनलमा भारत र श्रीलंका बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलंका 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 संस्करणमा फाइनल खेलेको भारतले 7 पटक उपाधि जितेको छ। 6 फाइनल पुगेको श्रीलंकाले सन् 2024 उपाधि जितेको छ। यस्तै बंगलादेशले सन् 2018 उपाधि जितेको छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: धादिङको कृष्णभीर सड़क खुल्यो, तत्कालका लागि ग्यास, बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने। भोटेकोशीमा बाढ़ी आएको 19 दिन पनि जीवित भेटिने आशा सहित सुरुङमा उद्धारको प्रयास जारी। बाढ़ी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 आवास भाड़ा दिने।
0: एमसीसी अन्तर्गत 18 किलोमिटर सीमापार प्रसारण लाइनको निर्माण कार्य सकियो, शिलान्यास गरेको 9 महिनामै काम पूरा।
1: म्यान पावर कम्पनी छनौट विवादले मलेसिया रोजगारी अन्यलमा, समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको सरकारको भनाई।
0: भारतको नयाँ दिल्लीमा 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन समापन, विश्व अर्थतन्त्र र भू राजनीतिक तनाव बीच सहकार्यको खोजी।
1: र एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा, महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश देवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: California.
1: Extreme energy drink.
2: Will your tomorrow imperial sanga safaltako yatra aajai shuru garau.
3: प्लस टू वा स्नातक पूरा गर्नुभयो, अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँमा बीबीए बीएचसीएम र एनएचसीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
2: व्यवसाय स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
3: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293 र 01-4549-306।
4: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
5: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
4: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
5: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा। फोन 064-590-0009
4: 064-590-0009।
6: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
7: सबैलाई पाएक पर्ने आमु खैरिनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
6: त्यहाँ त्यस्तो विशेष के छ र?
7: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्तबुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
6: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
7: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
6: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 065-540-049, मोबाइल नम्बर 98-560-40-499 र 98-560-30-082।
4: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
6: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडिहेल्थ क्लिनिक बस पार्क गोर्खा। फोन 064-421-315 र मोबाइल 98-560-40-018।
4: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा। मोबाइल 98-511-35194।

0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरी जानु पर्ने हुन्थ्यो,
1: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हो।
1: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हो।
1: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।

0: Media.
1: Extreme energy drink.
2: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
3: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
2: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
3: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98574-24210 98574-24210।
4: होइन, एक्लै बसेर के सोचिरहेको?
5: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
4: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
5: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
4: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
5: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
4: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
2: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
3: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
2: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12 98-16-17-60-12।
4: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
6: भेटे नि, होटल गोर्खा प्यालेस।
4: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
6: कोठा सफा र आरामदाय पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
4: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
7: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
8: ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बित्री कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बित्री कम्प्युटर्स। फोन 067-421-322 गोर्खा।

0: Choice FM 90.4 MHz.
1: बल्ल बल्ल घर बनाएर सक्यो अब भने घर हेर्न लायकको हुने भयो।
2: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो। घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
2: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
3: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23170।
4: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं। माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिए उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डीएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 98678-73-632 र 98432-85516। कृषक खेतका लागि जारी सन्देश। गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र गोर्खा।
5: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
6: वन विनाश, खुल्ला भिरालो जमीन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
5: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमीन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
6: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
5: रुख रोपौं, माटो जोगाऊ, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
6: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
5: हरित गोर्खा, सुरक्षित गोर्खा।
1: वाउ, कस्तो राम्रो सुट कहाँ सिलाउनु भएको?
7: हाम्रै बालकृष्ण भाइकोमा नि।
8: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलकोमा नि।
9: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
10: हाम्रै बालकृष्ण सरकोमा नि सर।
11: बालकृष्ण, बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
12: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
13: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा सा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
14: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
15: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
14: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
3: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
14: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।

0: me a extreme energy drink.
1: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। गोर्खा नगरपालिका वड़ा नम्बर 8 आर्थिक वर्ष 2082-83 सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनुभएका लाभग्राहीले सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7(1) बमोजिम 2083 श्रावण 1 गतेदेखि असोज मसान्तसम्म वड़ा नम्बर 8 को कार्यालयमा सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र, राष्ट्रिय परिचय पत्र, दलित बालबालिका, पूर्ण अपाङ्गता भएका र 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा संरक्षकको निवेदन र विधवा महिलाको हकमा अर्को विवाह नगरेको सिफारिश पत्र सहित आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्रको फिंगर प्रिन्ट स्क्यानर मार्फत बायोमेट्रिक भेरिफिकेशन गरी नवीकरण गर्नु गराउनु हुन अनुरोध गर्दछौ। साथै म्यादभित्र नवीकरण नगरेका लाभग्राहीको नाम लाभग्राही सूचीबाट लगतकट्टा गरिने व्यवहार समेत जानकारी गराउँदछौ। ऋषिराम खत्री, वडाध्यक्ष, 8 नम्बर वडा कार्यालय, बराहा, गोर्खा।
2: Build your tomorrow, Imperial सँग सफलताको यात्रा आजै सुरु गरौं।
3: प्लस टू वा स्नातक पूरा गर्नुभयो, अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँमा बीबीए, बीएससीएम र एमएससीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
2: व्यवसाय, स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
3: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293 र 01-4549-306।
4: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिनपानी, गोर्खा। सम्पर्क नम्बर 98564692 र 98067174524।
5: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
6: घर हेर्दैछु नि।
5: घर? तिमी त फेरि यहाँ छौ त।
6: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
5: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
4: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
7: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
4: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
7: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोलुसन प्राइभेट लिमिटेड काठमाडौँ।
4: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी, गोर्खा। हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 06-4420-5022, मोबाइल नम्बर 98-512-35830 र 98-43-54-10-22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
8: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
9: गोर्खाको आफ्नै अस्पताल एमपीआई गोर्खा हस्पिटल।
8: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एमपीआई गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
9: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 06-5900009,
8: 06-5900009।
10: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने?
6: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
10: हो र, के पाइन्छ नि त्यहाँ?
6: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
11: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
6: इन्फोटेक गोर्खा प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560 40172।

0: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
1: सबैलाई पाएक पर्ने आबु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
0: त्यहाँ त्यस्तो विशेष के छ र?
1: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
0: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
1: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
0: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0965404950, मोबाइल नम्बर 9856404900 र 9856303082।
2: संगम मेडी हेल्थ क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
0: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 0064213115 र मोबाइल 9856404018। घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा।
1: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
0: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 0064202012, 0064202012। तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
3: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टिभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
0: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
3: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा।

0: सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना शपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9841527। होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको, कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरम्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर, हरमटारी, चालिसे चोक, गोर्खा। सम्पर्क नम्बर 9816170612। 9816170612।
4: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डिएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डिएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 9868373632 र 9842285516। कृषक खेतका लागि जारी सन्देश, गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।

0: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपियाँ पुग्यो।
1: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने, चिन्तै नगर्नुहोस्। त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98063683381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
2: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
1: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छ नि, युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
1: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23170।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 0764 20 670 मोबाइल नम्बर 98465 56 238।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यौ त?
3: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा। फोन नम्बर 0764 21 322 र 421 443।

0: Mania Extreme Energy Drink.
1: Wow, कस्तो राम्रो सुट कहाँसी लाउनु भएको?
2: हाम्रै बालकृष्ण भाइको मानि.
3: Wow, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको मानि.
1: Wow, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरको मानि सर.
5: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न.
6: हाम्रै न्यू टेलर्स लोगो गोर्खा मानि.
7: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्. न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा सा जाने बाटो. प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560 40283 र 98058 48 831.
8: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाम न. कफी पनि खान मन लागेको थियो.
9: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु.
8: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट.
9: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको. बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ.
8: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ.
10: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ.
11: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ.
10: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा. फोन नम्बर 0664206658, मोबाइल नम्बर 97969704003.

0: चोइस एफएम 90.4 मेगाहर्ज
1: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
1: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
1: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0064-590-111 र 98-560-88-088।
2: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
3: वन विनाश, खुल्ला भिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
2: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
3: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
2: रुख रोपौं, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
3: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
2: हरित गोर्खा, सुरक्षित गोर्खा।
4: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
5: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हो।
5: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
5: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-490-39-421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
7: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
8: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
7: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ।
9: गोर्खा बजार कालिका काखैमा
7: नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, हरमतारी गोर्खा। सम्पर्क नम्बर 98-460-26-176, 98-16-17-33-51।
10: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
11: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
12: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
10: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
11: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98-111-91-354, 98-111-91-354।
13: ओ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई। त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
14: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
13: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
14: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
13: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
14: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
15: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका छ हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।

0: Mania Extreme Energy Drink.
1: ए साथी, कम्प्युटर किन्न सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
2: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
1: हो र, के पाइन्छ नि त्यहाँ?
2: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
3: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
2: इन्फोटेक गोर्खा प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560 40172।
4: Build your tomorrow Imperial सँग सफलताको यात्रा आजै शुरू गरौं।
5: प्लस टू वा स्नातक पूरा गर्नुभयो? अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँमा बीबीए, बीएससीएम र एमएससीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
4: व्यवसाय, स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
5: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293 र 01-4549-306।
6: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
2: घर हेर्दैछु नि।
6: घर? तिमी त फेरि यहाँ छौ त।
2: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
6: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
7: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
3: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
7: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोलुसन प्राइभेट लिमिटेड काठमाडौँ।
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064-20-5-22, मोबाइल नम्बर 98-512-35-830 र 98-43-54-10-22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
8: नेपाली परम्पराको चिनारी काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 98-560-64-892 र 98-067-71-524।
4: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
9: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
4: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
9: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 0064-590-009,
4: 0064-590-009।
10: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
11: सबैलाई पाएको पर्ने आबु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
10: त्यहाँ त्यस्तो विशेष के छ र?
11: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्तबुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
10: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
11: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
10: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी, तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0965400950, मोबाइल नम्बर 98560404 र 98560302082।

0: Choice FM 90.4 MHz.
1: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
2: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी.
1: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा.
2: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा.
1: सम्पर्क गुणाखर गौतम, मोबाइल 98560 1790, 98560 1790.
3: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बी3 कम्प्युटर. काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बी3 कम्प्युटर. फोन 0764213 गोर्खा.
4: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ. यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ. एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ. साथै द्रुत र विश्वसनीय मर्म सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर. तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ. थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा. मोबाइल 98511 35194. गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
5: भेटे नि, होटल गोर्खा प्यालेस.
4: त्यही त, नामले कस्तो आनन्द लाग्ने. अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
5: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ.
4: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो.
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ. होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना.
6: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा. फोन नम्बर 0064-21-322 र 421-443.
4: होइन, एक्लै बसेर के सोचिरहेको?
7: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको. पैसा पनि अलिक कम छ.
4: त्यति धेरै सोच्नै पर्दैन नि. नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न. अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ.
7: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
4: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ. पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ.
7: त्यसो भए त झन् सजिलो रहेछ. अरू के पाइन्छ?
4: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि. बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ.
2: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
4: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना.
2: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक गोर्खा. सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12.
8: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना. हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ. विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू हरेक हप्ताको शनिबार.

0: विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664207090 9850404046 र 9850404901।
1: घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना।
2: घरको फोहोर वर्गीकरण गर्ने तरिका: पान्छोबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिस्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने।
3: प्लास्टिक जन्य सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने।
2: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण।
1: फोहोर छुट्याउँ, पर्यावरण जोगाउँ, स्वच्छ गोर्खा बनाऊ। गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लिन गोर्खाद्वारा जारी सन्देश।

0: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
1: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
1: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 064-420-206, मोबाइल 98510-21336।

0: Sonia.
1: Extreme energy drink.
2: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
3: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
4: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
3: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410 51 227 98410 51 227। बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
5: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
3: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले गिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
5: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
3: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चे ढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ। मोबाइल 98460 70211 र 98191 23170। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
6: हाम्रै बालकृष्ण भाइको मानि।
7: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको मानि।
8: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
9: हाम्रै बालकृष्ण सरको मानि सर।
10: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
9: हाम्रै न्यू टेलर्स लोगो गोर्खा मानि।
11: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक, गोर्खा। स्ट्रेट नम्बर 22, जीसा छ जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार। सम्पर्क 98560 40283 र 98058 48831।
12: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
13: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
12: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
13: त्यसैले त मैले तिमीलाई हालेर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
12: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
3: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
5: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
3: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664206658। मोबाइल नम्बर 97969401403।
14: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
3: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
14: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
3: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
14: गोर्खा गार्डन होटल गोर्खा। सम्पर्क 0064-590-111 र 98560-88088।

0: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो। त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
1: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
0: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ।
2: गोर्खा बजार कालिका काखैमा
0: नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460261076 98 16 17 33 51।
3: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
4: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हो।
4: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हो।
4: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
6: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
7: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसकेँ।
6: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
7: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
6: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
7: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
6: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
8: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6 हरमटारी, जीविस चोक गोर्खा। सम्पर्क नम्बर 98 60 96 21 08 98 60 96 21 08।